0: ഇപ്പോഴത്തെ പ്രസിഡന്റ് വലിയ വർക്കത്തിൽ ഏറ്റവും
1: खुशीको खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9886791194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमोइ नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ सार, सिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857238094, 9478094।
6: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
14: सृजना नर्सरी एन्ड एग्रोफार्म।
6: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
14: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
6: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
15: गाउँ बेसी चौतारी मन भरार,
14: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
2: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9858720178 र 9134411448।
15: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
2: दाया बाया नहेरे के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
16: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
2: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
14: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दान। हाम्रा सेवाहरू:
2: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
14: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 अनलाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
2: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: जीवन अत्यन्त सुन्दर छ, कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
18: जनहितमा रेडियो प्रकृति।
19: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825211847
18: र 0825211880।
20: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
21: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
20: त्यही त खै, यिनलाई चेत किन नआउला?
21: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
22: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 6 बजेको प्रकृति समय सन्देश, आफ्नो घर आँगन सफा र स्वच्छ राखौ।
2: त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार। त्यस बेलासम्मका लागि हामी सबैलाई

0: शुक्ल पक्षको पूर्णिमा तिथि मोक्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
1: चिकित्सकको हड़तालका कारण 3,00,000 भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित, 10 सचिव 54 सहसचिव सहित करिब 1,800 दरबन्दी कटौती काटिँदै पुनर्योगबाट कक्षा 12 का 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
0: रजिस्ट्रेशन पास भएको जग्गा दल हदबन्दीको भन्दै रोका, नेपाल भारत बोर्डर क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा, नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 वटै भल्भको शल्यक क्रिया।
1: जापानको दक्षिण मुखे टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी, युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति, व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकियो, उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आज आह्वान गरिएको सर्वदलीय बैठकको प्रसंग,
1: साम्प्रदायिक सद्भाव कायम गर्नका लागि राजनैतिक दलहरूको सहभागिता बढ़ाउनका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले आज बिहान बस्ने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको राष्ट्रपतिका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। सामाजिक रूपमा फैलिन नसक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक दलमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले सर्वदलीय बैठक बोलाइएको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा सहभागी हुनका लागि सबै दललाई पत्रचार गरिएको, सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ। यसबीच प्रधानमन्त्री बालेन्द्र शाह बालनले संसदीय घटनाको शुरूआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाउँदै सद्भाव र बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नभइदिन सरकारवाला सबैमा अनुरोध गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संसदीय घटनाका कसुरदारलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने वाचा समेत व्यक्त गर्नुभएको छ। आफ्नो उत्तेजना आक्रोश बदलाको भावनालाई रोक्दै उत्तेजित हुने वा गराउने कुनै पनि काममा सलिक नभइदिन उहाँले अपील समेत गर्नुभयो। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न उहाँले अनुरोध समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक सद्भावका लागि संयमता अपनाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत जारी एक भिडियो सन्देशमा सभापति थापाले घटनाका बारेमा सरकारसँग आफूले प्रश्न सोध्ने र सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै उत्तेजना फैलाउने कुनै पनि गतिविधि कसैले पनि नगर्न अनुरोध गर्नुभयो।
3: सरकारको जवाफ पनि माग्छौं, सरकारलाई जिम्मेवार बनाएर अहिले परिस्थिति जसरी बिग्रदै गएको छ, यो बेलामा हाम्रो पनि के जिम्मेवारी छ? हामीले संयमता गुमायौं, हामी सबैले ठूलो मूल्य त्यसैले म सबैलाई आग्रह गर्न सक्छु, यो बेलामा अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध संयमता चाहियो। यो बेलामा विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूको बीचको बन्धुत्व, नेपाली समाजको आत्मा, यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रूपमा सम्झिने प्रत्येकले यही चेतना समाजमा सद्भाव राख्न जाने माथि धार्मिक प्रत्येकलाई खास गरिकन स्थानीयवासीलाई नेपाली कंग्रेसका साथीहरू प्रति ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईँहरू सबैलाई अनुरोध छ, यो बेलामा घाइतेको उपचारलाई दुःखमा परेको परिवारलाई सहयोग गर्नु, खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत कायम राख्नका निम्ति।
0: यसैबीच संसदीय दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको आइतबार भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अपनाइएको थियो भने प्रशासनको निरन्तर समन्वय राजनैतिक दल जनप्रतिनिधि नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी पकल ली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म पश्चिममा तोसी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर भुटाहा कप्तानगंज घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इन्दुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर देवानगंज तीनका ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित देवानगंज हरिनगर कप्तानगंज भुटाहा लौकही भन्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी लगायत अरू सुरक्षा कर्मीको पनि उच्च सतर्कता अपनाइएको स्थानीय प्रशासनले बताएको छ।
1: आफूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएको स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन् तर राज्य मुख्य दर्शक बनेर पशु संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो, डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो। आक्रमण गर्ने धम्की आउन थाल्यो। फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार बिरगंज स्थित नारायण अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्य कर्मी माथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। चिकित्सकहरूका अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार बिरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता 2-3 जना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ्दै गएको उनीहरूले बताएका छन्।
0: रेडियो नारायणी बिरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान एकजना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि गरेको हातमाथिको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि विरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
4: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
0: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 को 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
6: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
7: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
5: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98568343 र 98105977।
6: खुसीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
10: 01-5224-5252-5253।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको कान्तिपुरको पहिलो पृष्ठमा संसदलाई तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 बजेट पछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 साउनसम्म स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभामा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयक मध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले भने बैठक अगावै 8 र 10 विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोका, न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोक्का हुँदा लालपूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरीद गरिएको जग्गा हदबन्दीका नाममा रोक्का गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव, 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खबर भने जग्गा विवादले अल्झियो रानी जमराको तेस्रो चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
13: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2
0: आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको हो। आयुक्तमा सिफारिश हुनुभएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई सम्पन्न भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको पनि सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्ने पनि उल्लेख गरिएको छ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनुभयो। सुब्बाले डिपफेक, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राख्नुभयो र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीका समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। रेलीले राखेको घर जग्गा लगायत हितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि ऋणीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 को तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिम नदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगीसँग संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही, पुनर्योगले सच्यायो कक्षा 12 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय बेहोर्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिँदैछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइतीघर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
15: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी आज व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमरिन ली यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा एकजना नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।
13: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै छवटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेटमा पराजित हुन पुगेको छ। सुदूरपश्चिम रोयल्स र एलआरआर ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका लागि सुरक्षा अभिमुखीकरण दिइएको छ। जापानमा आइची नागोयामा आयोजना हुने 20 एसियाली खेलकुद एसियाडका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नेपाल ओलम्पिक कमिटी एनओसी संघको सहकार्यमा नेशनल ओलम्पिक एकाडेमी एनओए तयारीमा रहेका खेलाड़ी र अफिसियलका बीच एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
15: बाढ़ी पूर्वानुमान सन्देश देशैभरि पुर्याउने सरकारको योजना र यसको महत्वका विषयमा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
17: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
16: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
17: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
16: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
18: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
19: विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी, मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमाली क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौ आम जनसंख्याको हिसाबले अनुपातमा। तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खाली जल तथा मौसम विज्ञान विभागले दस वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढ़ेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको चार वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसूनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसूनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी, सन् 2030 सबै नागरिकलाई जल तथा मौसम जन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
20: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ?
19: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो पाँच वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं, त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
20: चाहिँ
19: पाउनुहुन्छ। त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौं र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौं र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
20: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
19: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
21: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
22: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक संयमता अप्नाउन शीर्ष राजनीतिक नेतृत्वको अपील। कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
21: चिकित्सकको हड़तालका कारण 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित। 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
22: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोकका। नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्प सफल शल्यक्रिया।
21: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी। युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति। व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
22: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको बाद यात्रा सकियो। उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
21: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन। चिकित्सकमाथि बेला बखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ। अस्पतालको ढोका जस्तो देखिन्छ। ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड़दै पुगेका छन्। झ्याल खुल्ला छ। झ्याल खुल्ला रहेको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ। हेलो, अस्पतालमा गर्नु भा? सरी, रङ नम्बर, यो त हड़ताल पर्यो।
22: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: दाया बाया नहेरी के सोच्दै हिँडिरहेछ समीरा? के भयो?
2: ए मिरा पो, त्यस्तो केही होइन।
1: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयातिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहे।
2: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
3: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
4: यहाँ अरू अरणीको किन, अरणीको किन मनाइँदैन? यहाँ त्यस्ता सामाजिक विभूतिहरू छन्, गौतम बुद्धको र हाम्रो संस्कृतिलाई प्रशय दिने कुरा हामी गरौँ न। अब हुँदा हुँदा नेपाली सिक्काबाट नेपालको नक्सा समेत जुन कालापानी लिम्पियाद्वारा लिपुलेख अङ्कित नक्सा हटाएर अनि एउटा चाहिँ मुस्ताङको गुम्बाको नक्सा राख्नुपर्ने स्थिति किन आयो? किन त्यहाँ यता बुद्ध हाम्रो जोरपाटी बौद्ध स्थित त्यत्रो ऐतिहासिक गुम्बा छ, हाम्रो स्वयम्भू छ, अनि त्यसमा चुच्चे हाम्रो जुन यो कालापानी लिम्पियाद्वारा लिपुलेख अङ्कित नक्सा नै किन हटाउनु पर्यो भने यस्ता कुराहरूले गर्दाखेरि हामीले यी कुरा बोल्नुपर्ने स्थिति सृजना हुन थाल्यो। हेर्नुहोस्, नभए त हामी किन त्यो आलोचना गर्थ्यौँ र किन चार महिनामा नै हुनुपर्छ भन्ने मेरो भनाइ होइन नि त।
5: हस् डाक्टर साहब, हामी फेरि पनि यसै विषयमा बहस गरौँला। अहिलेका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद।
5: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व उप प्रधान, रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आदरणीय श्रोता। नेपाली बहसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछौं।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएस हुन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
13: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
12: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
13: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
14: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
15: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
12: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: यो नेपाली रेडियो नेटवर्क
3: हर विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक, इस होम इन्टरनेट।
4: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता विजय स्वार हुनुहुन्छ। विजयजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर नमस्कार, गुड मर्निङ।
4: होइन, अहिले के छ, नेपाली कंग्रेस त थला पर्यो नि त, होइन? नेपाली कंग्रेस विभाजनको अन्तिम डिलमा छ, अब तपाईँ कता आधिकारिक कंग्रेसतिरै त होला नि तपाईँ चाहिँ?
5: पहिला त हेर्जी, म हाम्रो वरिष्ठ नेता गोपाल मानजीको महाप्रस्थान गर्नुभएको हुनाले उहाँप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। साथै परिवारजनमा परेको दुःखको धैर्य धारण गर्न श्री पशुपतिनाथसँग प्रार्थना गर्छु। नेपाली कंग्रेसलाई एउटा ठूलो क्षति भएको छ, उहाँहरूको व्यक्तित्व चाहिँ हामीले गुमाउनु परेको छ। अहिले तपाईँले गर्नुभएको प्रश्नमा यस्तो जुन चाहिँ नेपाली कंग्रेस थल पर्यो भन्ने कुरोमा एउटा लोकतान्त्रिक पार्टीमा बहस विवादहरू हुन्छन्, असहमति हुन्छन्, असहमति बीचमा पनि सहमतिहरू हुन्छन्। अहिले प्रयास भइरहेको छ सबैले चाहिँ आम तल कार्यकर्तामा चाहिँ एउटा किसिमको उत्साह जब चाहिँ विशेष
4: प्रयास भइरहेको छ। विजयजी, के फोड्ने प्रयास, विभाजन गर्ने प्रयास भइरहेछ होइन?
5: मैले त लाग्दैन त्यस्तो विभाजन गर्नुहुन्छ जस्तो लाग्दैन।
4: तर उहाँहरूको
5: ठूलो योगदान छ पार्टीमा, उहाँहरूको पसिना छ, योगदान छ, जेल नेल पर्नु भएको छ। यत्रो दुःख गरेर बनाएको पार्टीलाई एउटा कमजोर अवस्थामा यसलाई ठुटफुट गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। के असन्तुष्टिहरू कुराहरू छन् त्यो द्विपक्षीय रूपमा छलफल अगाडि बढेर नै जान्छ र एउटा समाधान निस्किन्छ भन्ने कुरोमा म पूर्ण विश्वास।
4: अस्ति बीपी स्मृति दिवस मनाइरहँदाखेरि चाहिँ तपाईँलाई मैले कतापट्टि देखिन जस्तो लाग्यो, चुनदेवी जानु भएको थियो कि सानेपा?
5: ए होइन होइन, म त अब नेपाली कंग्रेसको केन्द्रीय सदस्य नै भएको कारणले चाहिँ म कता जाने भन्दा पनि पार्टीले आधिकारिक पार्टीले गरेको ठाउँमा नै म उपस्थित हुन्छु।
4: तर अब कंग्रेसभित्रको यो जुन विवाद छ नि, जुन यो मतभेद छ नि, यो त झन् मिलेर जानुपर्नेमा यसमा त निकै ठूलो इगो साट्ने जस्तो होइन, न्यू खोज्या जस्तो, अब पार्टीलाई बलियो भन्दा पनि पार्टीलाई कमजोर बनाउने लाइनतर्फ गएको जस्तो भान भएको छैन तपाईँलाई गतिविधिहरू हेर्दा?
5: होइन, यस्तो हो, मैले अघि पनि भने केही असन्तुष्टि हुन सक्छ। अब एउटा एकैचोटि एउटा रूपान्तरण भएर अर्को चाहिँ पुस्तामा हस्तान्तरण हुँदा गर्दाखेरि केही अप्ठ्याराहरू हुन्छन्, केही कुराहरू हुन्छन्, त्यसलाई चाहिँ धेरै चाहिँ उ गरिरहनु पर्ने आवश्यकता मलाई लाग्दैन। तर आफूसँग भएका कुरा केही असमझदारीहरू छन्, त्यसलाई समझदारीको रूपमा लानको लागि चाहिँ सदीय सभापति गगन थापाबाट प्रयास भइ नै रहेको छ। अहिले मिडियामा पनि देख्नु भएको छ, एउटा चाहिँ कमिटी बनाएर जाने, एउटा चाहिँ यसमा भएका कुराहरूलाई चाहिँ लिएर जाने कुरामा गरेका छ। मलाई लाग्दैन 15 महाधिवेशनमा सबै एकजुट भएर पार्टीलाई स्ट्रङ बनाएर, लोकतन्त्रलाई स्ट्रङ बनाएर, राष्ट्रलाई बलियो बनाएर नेपाली कंग्रेस अगाडि बढ्छ भन्ने म पूर्ण रूपले विश्वस्त छु।
4: के छ, आफ्नो निर्वाचन क्षेत्रतर्फ कतिको ध्यान दिइरहनु भएको छ अहिले कैलालीतिर?
5: होइन, म त पार्टीले मलाई उसको लागि चाहिँ बझाङ हटाएको थियो, त्यहाँ पनि पुगेर आएँ। म गर्दै अस्ति भर्खर मात्र आएको हुनाले आफ्नो क्षेत्रमा गइरहेको छु साथीहरूसँग। मेन त हामी अब 15 महाधिवेशनको तयारीको लागि हामी अगाडि बढेर आएको हुनाले साथीहरूसँग इन्टरेक्सन हुने, छलफल हुने काम भइ नै रहेछ।
4: होइन, त्यताबाट जनताले जिताएर पठाएका मान्यले त कोच्छु, थुन्छु, जेल हाल्छु भनेर अभिव्यक्ति दिए भन्दै जनताहरू त्रसित छन् नि त, सुन्नुभयो?
5: मैले सुने, मिडियामा मैले सुने, हाम्रै साथीलाई चाहिँ नेपाली कंग्रेस साथीलाई चाहिँ उहाँले चाहिँ आवेगमा आएर भन्नुभयो, त्यो वाद विवाद पनि मैले सुने। तर के भन्दाखेरि अब यो चाहिँ मच्योरनेस नै नभएको हुनाले अलिकति एग्रेसिभ, पब्लिकली एग्रेसिभनेसमा गएको मैले बुझेँ। यस्ता कुराहरू उहाँले सच्याउनु पर्छ, त्यो बोलेका कुरालाई चाहिँ आवेगमा मैले चाहिँ गल्ती बोले भनेर चाहिँ आखिर चाहिँ पब्लिक प्रतिको जवाबदेहीता नागरिक प्रतिको जवाबदेहीता उहाँले देखाउनुहुन्छ भन्ने मलाई लाग्छ।
4: होइन तर चाहिँ अब एउटा प्रतिनिधिले अब यो त्रासको वातावरण सिर्जना गर्दाखेरि त नागरिकहरू त त्रसित हुन्छ नि त, त्यसमा चाहिँ तपाईँहरूले अलिक सुरक्षित गर्नु पर्छ।
5: तपाईँले भनेको कुरोमा मेरो 100% मेरो सहमति हो। आज हेर्नु न
4: नागरिकहरूलाई तपाईँले चाहिँ सुरक्षा गर्नु पर्दैन अब
5: नै यस्तो हो। त्यो कुरालाई त राज्यको संविधानले उहाँको पार्टीले पनि हेर्ला बोलेका हुँदै एउटा सानो घटनाले गर्दा सुनसरीमा हेर्नु त आज कत्रो आगो भन्यो एउटा सानो कुरो हो नि त हेर्दाखेरि त
4: अहिले
5: समाजमा एउटा चाहिँ नेता लिडरले बोल्ने कुराहरूमा मैले के बोलिरहेको छु भन्ने अलिकति सेन्सेबल भएर नै गर्नुपर्छ। यसले के भन्दा द्वेष फैलियो भने दुर्घटनामा जान सक्छ। त्यो हुनाले हामी सबै सचेत भएर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था हो। त्यो हुनाले यस्तो अवस्थामा चाहिँ देशलाई नै अप्ठ्यारो पर्ने अवस्थामा कसैका अभिव्यक्तिहरू चाहिँ अलिकति घेरिक अभिव्यक्ति यो थर्काउने कुराहरू यो गर्नु उपयुक्त हुँदैन र उहाँ स्वयं मान्यजीवको लागि पनि यो राम्रो कुरो होइन।
4: होइन अब एउटा कुरा के बताइदिनुहोस् भने नि अहिले सरकार बनेको पनि करिब करिब अब 4 महिना पुग्दैछ होइन, 13 गते अब 4 महिना हुँदै गर्दाखेरि यो सरकारले जुन सुशासनको डण्डा बजाउने सुशासनको ढंगले चाहिँ राष्ट्रलाई अगाडि बढ़ाउने समुन्नति समृद्धिका कुराहरूमा जुन जोड़ दिन खोजिया छ यसले गरेको काम प्रति तपाईँको भन्नु के छ?
5: अब म त अपोजिसन पार्टीकै भएको कारणले गर्दाखेरि गुण र दोषका आधारमा हामीले कुरा गर्ने नै हो। हाम्रा आवाजहरू त संसदमा बुलन्द रूपमा आएकै छन्, पब्लिकली पनि आएको छ। तर के हो भन्दाखेरि जुन एक्सपेक्टेशन पब्लिकमा थियो, नागरिकमा थियो, जनतामा थियो, त्यो कुरो ह्रास हुँदै गएको हामीले पाइरहेका छौं होइन। अब त्यो इफिसियन्सी जुन चाहिँ थियो चुनावका बेलामा ठूला ठूला नारा दिने, ठूला ठूला आश्वासन दिने र त्यो कुराहरू फिलफिल नहुँदाखेरि नागरिकप्रति निराश आउने यो किसिमको वातावरणले गर्दाखेरि यो चाहिँ सामाजिक विचलन आउँछ कि भन्ने एउटा खतरा पनि देखिया छ। अस्ति भर्खर भारतमा पनि देखियो एउटा चाहिँ सानो चाहिँ ऊ गर्दाखेरि त्यत्रो चाहिँ आवेग आयो। यो यो किसिमको चाहिँ वातावरण हामीले जियो पोलिटिक्स हेर्दाखेरि पनि अझै पनि हामी चाहिँ हाम्रो राष्ट्रियता हाम्रो देशको लागि खतरा नै छ भन्ने महसुस हामीले गरेका छौँ। त्यो हुनाले यसलाई संयमित रूपमा लगेर चाहिँ सबैसँग संवाद सबैसँग सहकार्य गरेर चाहिँ दम्ब नदेखाइकन म राज्यमा छु मसँग दुई तिहाई बहुमत छ भन्ने हिसाबले होइन सबैसँग चाहिँ प्रतिपक्षहरूसँग सबैसँग छलफल गरेर चाहिँ देशका लागि नागरिकका लागि के गर्न सकिन्छ त्यो आधारले लिएर जानुपर्छ। ना कि एउटा चाहिँ दम्बका आधारमा चलाउने हो भने दम्ब धेरै दिन टिक्दैन
4: होइन। तर सरकारले चाहिँ भ्रष्टाचारीहरूलाई कारवाहीको डण्डा बजाउनेदेखि लिएर चाहिँ अब जति पनि बेठेटीहरू छन् त्यो रातमा जादुको छडी नै चल्दैन, केही समयपछि हामी चाहिँ मिलाउँछौँ, हामी राम्रो गर्दै जान्छौँ, सुशासनतिर केन्द्रित हुन्छौँ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ होइन। आज
5: अब यस्तो हो, अब यो कुरो गर्ने बित्तिकै आज सन्दर्भमा अब 35 वर्ष चाहिँ यस्तो भएको 35 दिनमा हुन्छ भन्ने एउटा चाहिँ जुन चाहिँ एउटा शब्दावली चाहिँ प्रयोग गर्ने भएको छ त्योभन्दा पनि मर्निङ सोच्दै होइन बिहानीले नै दिनको चाहिँ दिन कस्तो हुन्छ भने देखाउँछ भने जस्तै उहाँहरूको 100 दिन चाहिँ यो हनिमुन पिरियड चाहिँ गइसकेका हुनाले कतिपय कुरो आन्तरिक उहाँहरूको पनि कुरो नमिलिरहेको हामीले मिडियाहरूमा देख्न चाहन्छौँ, काहीँ विवादका कुराहरू देख्नुहुन्छ। यो सरकार पूर्ण रूपले चाहिँ चल्नुपर्छ, पूरा अवधि चल्नुपर्छ र नागरिकलाई विश्वास दिने गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने नै हो। त्यो राष्ट्रका लागि यो चाहिँ समाजलाई किनभने आजसम्म नेपालको हिस्ट्री हेर्ने हो भने कुनै पनि सरकार चाहिँ फुल टर्ममा चलेको अवस्थाै देखिएन होइन। त्यो उनीहरूले चाहिँ के भन्दाखेरि फर नेसन पनि सरकार चाहिँ पूर्ण अवधिसम्म चाहिँ चल्नुपर्छ, जनताले म्यान्डेट दिएर पठाएको हो, त्यो म्यान्डेट अनुसार चाहिँ उहाँहरूले चाहिँ अगाडि बढ्नु बाहेक अर्को विकल्प छैन। अब यसको चाहिँ उहाँले गरेका कामका बारेमा पछि त नागरिकले समस्या गर्ने नै छन्। हामी त मैले अहिले पनि भने हामी त प्रतिपक्षमा छौँ, उहाँहरूले गरेका राम्रा कामको लागि हामीले समर्थन गर्दै जाने र काहीँ समाजमा आएका कुनै विचलनहरू कानुनी रूपमादेखि लिएर कुनै कुराहरूमा चाहिँ हामी अपोज गर्छौँ। अनि भ्रष्टाचारको कुरा त सबैलाई कारवाही गर्नुपर्छ भनेर त भनेको छ होइन। त्यसमाथि पनि हाम्रो चाहिँ अपोजिसन लिडरले आन्दाबाजीले उहाँले मान्यजीले उहाँले चाहिँ प्रश्न भन्नुभएको छ, मैबाट सुरु गर्नुहोस् कारवाहीको कुरो, छानबिनलाई अगाडि बढाउनुहोस्, चाहिँ जुन चाहिँ नागरिकलाई असन्तुष्ट हुने नागरिकलाई नैतिकमा नैतिकता ल्याउने कुरालाई चाहिँ हामी सबै मिलेर चाहिँ यो कुरामा ध्यान दिनुपर्ने अवस्था अहिलेको
4: अहिलेको अवस्थामा जसरी ओली र प्रचण्डले स्वर्ग नर्कको यात्रासँगै तय गरेका छन् त्यसमा नेपाली कंग्रेसले किन साथ दिएन?
5: होइन यसो हो, हाम्रो सधैँ सभापति गगन थापाज्यूले उहाँले प्रश्न भने बिना अपोजिशन हिजोको हामीलाई जागरिकले चाहिँ के भन्यो भन्दाखेरि तिनटै दल मिलेर जुन चाहिँ एउटा शासन भने प्रतिपक्ष विहीन किन भन्दा प्रदेश सरकारमा हरियो राष्ट्रसभाको चाहिँ प्रतिनिधित्व छैन उनीहरूले बहुमतमा भएका तीनटै मेजर पार्टीहरू चाहिँ सँगै सरकार सञ्चालन गर्दा अपोजिसन विहीन हुने हुनाले अपोजिसन चाहिँ हुनुपर्छ भने हो अपोजिसन हुनुपर्छ भने नेपाली कंग्रेस अपोजिसनमा बस्छ भने चाहिँ होइन नेपाली कंग्रेसले प्रयास गर्छ चाहिँ प्रदेशको सरकारको नेतृत्व गरेर चाहिँ अगाडि बढ्नेमा प्रयास गर्छ त्यसमा नेपाली कंग्रेस प्रयासरत छ त्यो कुरो त अब को कसरी मिल्ने कुन इक्वेसन अनुसार मिल्ने भन्ने कुरा त्यो आफ्नो ठाउँमा छ तर हामीले हेर्दाखेरि उहाँहरू बीचमा पनि केही असन्तुष्टिहरू हामीले देखिरहेका छौँ त्यो उनीहरूले के भन्छ नेपाली कंग्रेसले पनि प्रदेश सरकार चाहिँ आफ्नो बनाउनको लागि प्रदेश सरकारमा सहभागिता हुनको लागि नेपाली कंग्रेसले पनि पहल गर्छ
4: हस् विजय सरजी यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेपाली कंग्रेसका केन्द्रीय सदस्य विजय सुवार आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
7: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
10: किसानहरूका लागि खुसीको खबर
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160-002 र मोबाइल नम्बर 98-578-23-971
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज
4: को प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवसँग कुराकानी गर्दैछौ उमेशजी पालिका बसमा तपाईँलाई स्वागत छ नमस्कार
13: हस् धन्यवाद नमस्कार
4: प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हालेपछि तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुन् बताइदिनुहोस् यतिखेर उमेशजी मलाई सुन्दै हुनुहुन्छ
13: हजुर सुन्दैछु
4: अध्यक्षजी यो प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हाल्नुभयो होइन अब त जाने समय पनि आइसकेका छ अन्तिम अन्तिम चरणमा हुनुहुन्छ तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुनेछ फ्ल्यास ब्याक फर्केर हेर्दा
13: होइन हामीले निर्वाचित भइसके पश्चात भन्दा पनि निर्वाचनमा सहभागी भइरहँदा हामीले हिजो जनताका बीचमा केही लिखित प्रतिबद्धताहरू राखेका थियौं ती लिखित प्रतिबद्धताहरू क्रमशः हामी पूरा गर्ने चरणमा छौं र मैले यहाँको लोकप्रिय रेडियो कार्यक्रम मार्फत आम जनतालाई के बताउन चाहन्छु भने हिजो जुन हामीले जनतालाई लिखित प्रतिबद्धता दिएका छौं त्यसमध्येको लगभग 80% भन्दा बढी काम हामीले सम्पन्न गरिसकेका छौं त्यसमध्येको
4: पालिकाले नगरेका एकदम राम्रा कामहरू
13: सबभन्दा महत्वपूर्ण काम हामीले के गर्यौं भने हाम्रो पालिका भनेको लगभग 96% किसान भएको पालिका हो र विशेष गरी यहाँ उखु र केरा खेती हुने गर्छ ती किसानहरूको सिंचाईको समस्या यहाँ जटिल रहेको छ ती सिंचाईको समस्यालाई सहजता प्रदान गर्नको लागि हामीले नहरका प्रणालीहरूलाई व्यवस्थित गर्ने काम त गर्यौं त्यस उपरान्त पनि हामीले बोरिङ हाम्रो सेलो ट्युबवेल मार्फत जुन हाम्रो विद्युतीकरण कृषि विद्युतीकरणलाई बढ़ी जोड़ दियौं र कृषि विद्युतीकरणका माध्यमले सिंचाई व्यवस्थापनलाई हामीले एकदम द्रुत गतिमा अगाडि बढ़ायौं र सिंचाई व्यवस्थापन भइसकेपछि किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़यौं र निश्चित रूपले अहिलेको परिस्थिति हेर्दा किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़ेका छौं र कृषि विद्युतीकरणका माध्यमबाट हामीले सिंचाई व्यवस्थापनलाई थप सशक्त र बलियो बनाएर अगाडि बढ़ाइरहेका छौं साथै कृषि विद्युतीकरणमा लाग्ने सम्पूर्ण शुल्क किसानले जति सिंचाइ गरे पनि त्यसको लाग्ने सम्पूर्ण शुल्क हामीले पालिकाबाट बियर गर्ने जस्ता कामहरू अगाडि बढाएको
4: छैन। अध्यक्षज्यू, किसानको पक्षमा तपाईँहरूले काम गर्नु भएको छ होइन? किसान भनेको भगवान हो। किसानले बाली रोपिदिएनन् भने, किसानले फलाइदिएनन् भने, किसान चाहिँ होइन बाली नालीमा सक्रिय भइदिएनन् भने खाद्यान्नमा समस्या आउँछ। सबैभन्दा महत्वपूर्ण चीज भनेको, चाहिने भनेको मानिसलाई बाँच्नका निम्ति खाद्यान्न हो। तर यहाँले अघि उखु किसानको कुरा गर्नुभयो, उखु किसानहरू एकदम खुसी छन् त अहिले, उनीहरूले बेचेका कतिपय उखुका रकमहरू नपाएका कुराहरू थिए, तपाईँहरूले पहल गरिदिनु भयो, सबै उखु किसानहरूलाई चाहिँ रकम राज्यको तर्फबाट अर्थात तत्कालीन मिलहरूबाट चाहिँ उनीहरूले पाउने बक्यौताहरू सबै कुराहरू पाए किसानले?
13: होइन, निश्चित रूपले हामीले हाम्रो क्षेत्राधिकारभित्र रहेर गर्नुपर्ने कामहरू हामी अगाडि बढाएकै छौँ र किसानले नवलपरासीको हकमा भनिरहँदा अहिले लगभग आजको दिनसम्म पनि यो वर्षको लगभग 18-19 करोड रुपियाँ लिनुपर्ने बाँकी छ। यद्यपि नेपाल सरकारले 25 दिनभित्रै भुक्तानी गराउने प्रतिबद्धता गरेको छु, त्यो चाहिँ हाम्रो जनस्तरमा आएको हामीले देखाएको छैनौँ।
4: अब प्रतापपुरमा बाढ़ी डुबान नदी कटानको समस्या पनि हुन्छ होइन, यसको दीर्घकालीन समाधानका लागि के काम गर्नुभयो, के बाँकी छन्? अब
13: हामी कहाँ प्रतापपुरमा विशेष त बाढ़ीको भन्दा नि एउटा धनेवा खोला रहेको छ, त्यो धनेवा खोलाले वर्षेनी समस्या उत्पन्न गर्ने भनेको हाम्रो वडा नम्बर 3 र 4 को केही क्षेत्रमा लगभग 100 बिघा जग्गा डुबानमा पार्ने गर्छ। त्यो डुबान रोक्नको लागि हामीले हरसम्भव प्रयत्नहरू गरिरहेका छौँ। मलाई लाग्छ यही बाँकी रहेको मेरो 8-9-10 महिने कार्यकालभित्रै त्यो कामलाई हामीले पूर्ण रूपले बाढ़ी नपस्ने व्यवस्थापन गर्नको लागि त्यहाँ धनेवा खोलामा चेकवाल ड्याम निर्माण गरेर हामी अगाडि बढ़िरहेका
4: छौँ। अब जनताहरूले चाहिँ राहत पाएका छन् त, कृषिमा निर्भर प्रतापपुरका किसानको लागि यहाँले सिंचाईको व्यवस्था गर्यौं, सकेसम्म लागत घटाउने कामहरू गर्यौं भनेर भन्दै गर्दाखेरि चाहिँ अब तपाईँको कार्यकालभरि किसानहरू खुशी भएर तपाईँको विदाई गर्छन् होइन? एकदमै राम्रो काम गरिदिनु भएको छ होइन, किसानहरूका लागि दीर्घकालीन रूपमा सहयोग हुने
13: होइन? विकास गर्नु, विकास भने निरन्तर चलिरहने प्रक्रिया हो, तर विकास गर्दा मैले के गरेँ के गरिनँ भने अरूले अरूलाई सन्तुष्टि भन्दा नि म आफै सन्तुष्ट भएँ कि भएन भन्ने विषय पनि हुन्छ। त्यसकारण हाम्रो प्रतापपुर गाउँपालिकाको हिजोको अवस्था कहाँ थियो हामी कृषिमा, आज कहाँ पुगेका छौँ र भोलि कहाँ पुग्नेछौँ भन्ने हिसाबले हेरिरहँदा म आफै पनि र यहाँका जनता सन्तुष्ट हुनेछन् भन्ने विश्वास
4: छ। अनि युवाहरूको विदेश पलायन रोक्ने स्थानीय स्तरमा रोजगारी र स्वरोजगारको सृजना गर्नुपर्ने हो होइन, त्यो त सक्नु भएन नि त तपाईँले, पलायन त व्यापक छ नि त होइन अहिले पनि?
13: होइन, निश्चित पनि यो विषय भनेको स्थानीय सरकारले मात्रै गरेर सम्भव नहुने विषय हो र प्रतापपुरकै कन्टेस्ट हेर्नुहुन्छ भने आजको दिनमा लगभग 3100-3500 युवाहरू वैदेशिक रोजगारमा गएको तथ्याङ्कले देखाउँछ भने लगभग 50 करोड जति रेमिटेन्स वर्षेनी भित्रिने गरेको पनि तथ्याङ्कले देखाउँछ। त्यसर्थ हामीले त्यसलाई कसरी यही स्वरोजगार उत्पन्न गर्ने, यही रोजगारीको व्यवस्था गर्ने भन्ने विषयमा तीनटै तहको सरकारले, स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार तीनटै लाग्नुपर्ने अवस्था मैले देखेको छु। र स्पेसली प्रतापपुरको कुरा गरिरहँदा प्रतापपुर गाउँपालिका भनेको यस्तो गाउँपालिका हो जहाँ यो जिल्लाकै सबभन्दा ठूलो गाउँपालिकाहरूमा भूगोलको हिसाबले, जनसंख्याको हिसाबले सबभन्दा धेरै जनसंख्या र ठूलो भूगोल भएको पालिका हो र यो पालिकाको आन्तरिक स्रोत हेर्नुहुन्छ भने सबभन्दा कम आन्तरिक स्रोत भएको पालिका पनि यही हो। त्यसकारणले विभिन्न चुनौतीहरू छन्, ती चुनौतीहरूलाई आत्मसात गरेर हामीले सकेसम्मका, मैले अघि नै दोहोऱ्याए, हामीले हिजो जनताका बीचमा उहाँहरूको घर दैलोमा गइरहँदा दिएका मौखिक प्रतिबद्धता होइन लिखित प्रतिबद्धता का अनुसारले कामहरू क्रमशः अगाडि बढ़ाएका छौं र त्यो कामहरू लगभग 80% सम्पन्न गरिसकेका छौं, बाँकी कामहरू पनि हामी गर्ने चरणमै छौं।
4: होइन, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ हरिज्यू?
13: समग्र रूपमा हामी कहाँ स्वास्थ्यको हकमा 9 वटा स्वास्थ्य संस्थाहरू छन्, ती स्वास्थ्य संस्थाहरूबाट हामीले सहज रूपले आफ्नो जनताहरूलाई जे जे स्वास्थ्यका सेवाहरू प्रोभाइड गराउनुपर्ने हो त्यो स्वास्थ्य सेवाहरू प्रोभाइड गराउन प्रयत्न गरिरहेका छौँ। यद्यपि हामीसँग एउटा 1500 को अस्पताल पनि निर्माणाधीन अवस्थामा छ, अन्तिम चरणमा पुगिसकेको छ, त्यसलाई पनि हामी यही असोजभित्रै सम्पन्न गरेर त्यहाँबाट इमर्जेन्सी सेवा लगायतका अन्य सेवाहरू जुन आधारभूत आवश्यकता हुन् हाम्रा आम जनताका त्यो सेवा दिन हामी तत्पर रहेका छौँ।
4: बाँकी रह्यो
13: शिक्षाको विषयमा, शिक्षामा हामी कहाँ 31 वटा सामुदायिक र धार्मिक विद्यालय र 23 वटा चाहिँ हाम्रो संस्थागत विद्यालयहरू छन्। ती सबै विद्यालयहरूबाट मा लगभग 14,000 विद्यार्थी अध्ययनरत छन् र ती विद्यार्थीहरूको चौतर्फी विकास हामीले कसरी गर्न सक्छौँ, उनीहरूलाई चाहिने हामीले शिक्षामा गरिदिनुपर्ने क्षेत्र भनेको हामीले भौतिक पूर्वाधारका कमीहरूलाई पूर्ति गरिदिने र शैक्षिक जनशक्ति व्यवस्थापन गरिदिनु पर्ने विषय हो र त्यसमा प्रतापपुर गाउँपालिकाले विशेष गरी भौतिक पूर्वाधारका क्षेत्रमा हामीले अगाडि बढाउने काम गरेका छौं र शैक्षिक जनशक्ति विषयमा अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत पनि हामीले आवश्यक शैक्षिक जनशक्ति पनि व्यवस्थापन गरेर कम्तीमा प्रत्येक कक्षा कोठालाई पुग्ने शिक्षक व्यवस्थापन गर्ने काम अगाडि बढाएका छौं।
4: हैन, गाउँपालिकाको बजेट र विकास निर्माणका काममा पारदर्शिता र सुशासन कायम गर्न तपाईँले केही व्यवस्था गर्नुभएको छ वा चाहिँ पटक पटक विवादहरू आइरहन्छन्, आरोप प्रत्यारोपहरू भइरहन्छन्, कसरी काम गरिरहनु भएको छ?
13: होइन, काम गर्न हेर्नु स्थानीय तहमा काम गर्यो भने विरोधहरू भइरहन्छन्, त्यो विरोधहरूलाई चुनौती, ती विरोध भन्दा नि चुनौतीहरू हुन्, ती चुनौतीहरूलाई अवसरको रूपमा प्रयोग गर्नुपर्छ। र मैले पनि सुरुको कार्यकालदेखि नै यहाँलाई बताउँदा मलाई गर्व के हुन्छ भने पहिलो निर्णय नै मैले के गरेका थिएँ भने हाम्रो प्रशासनिक भवन थिएन हामीसँग, हामी आउनुभन्दा अगाडि भाडाका घरमा बसिरहेको थियौं र धेरै कार्यकालमा लगभग 13 करोड़को लागतमा प्रशासनिक भवन निर्माण गराए। त्यो प्रशासनिक भवन निर्माणदेखि कृषि विद्युतीकरण लगायतका तमाम स्वास्थ्यका संस्थाहरू, शैक्षिक संस्थाहरू बनाइरहँदा, भौतिक पूर्वाधारका कामहरू अगाडि बढ़ाइरहँदा थुप्रै चुनौतीहरू आएर ती सबै चुनौतीहरूलाई हामीले क्रमशः अवसरको रूपमा प्रयोग गर्दै समाधान गर्दै गयौं र आज मैले भने जस्तै 80% काम हामीले अगाडि बढ़ाइसकेका छौं, 80% त झन्नै पूरा गरिसकेका छौं, बाँकी 20% काम पनि हामीले यही कार्यकालभित्र कसरी सम्पन्न गर्न सक्छौं त्यसको पनि थप कार्ययोजना बनाएर अगाडि बढ़िरहेको
4: छ। त्यताको त्यो हुलाकी सड़कको अवस्था कस्तो छ अहिले, राम्रो भएको छ?
13: सबभन्दा समस्या भनेको नवलपरासी र प्रतापपुरको हकमा हुलाकीको बाटोको समस्या रहेको छ। हुलाकी बाटो भनेको संघ सरकारले ठेक्का गरेको विषय हो, यो म आउनुभन्दा अगाडि नै यो ठेक्का भएको हो र 79 साल मंगसिरमै सम्पन्न हुनुपर्ने यो नारायणचोक त्रिवेणी सड़क खण्ड हुलाकीको ठेक्का भइसकेको, काम चाहिँ हुँदै नभएको, त्यो नभइसकेपछि यहाँका जनतालाई, आम जनतालाई के थाहा भएन भने यो बाटो कसले बनाइदिने हो भन्ने पनि उहाँहरूलाई त्यति जानकारी भएको अवस्था थिएन केही वर्ष अगाडि, 1.5 वर्ष अगाडि मात्रै। त्यसपछि मैले बाध्य भएर सम्बन्धित मन्त्रालय, सम्बन्धित विभाग र सम्बन्धित कार्यालयलाई पटक पटक मैले सचेत गराउने काम गरे, उहाँहरूलाई आग्रह पनि गरे यो काम छिटो बढाइदिनुहोस् भन्दा पनि उहाँहरूले नगरिसकेपछि बाध्य भएर म अनसन बस्ने काम गरे र इलाका प्रशासन कार्यालयमा 3 दिनसम्म रिले अनसन, त्यसपछि आमरण अनसन बसिसकेपछि निश्चित रूपले त्यसपछि राज्य अलिकति तरंगित भयो, राज्य तरंगित भएर केही कामहरू अगाडि बढ़ेको छ। यद्यपि अझै पनि लगभग मलाई लाग्छ 50% जति काम गर्नुपर्ने बाँकी छ। उहाँहरूले यो असोजभित्र हामीले यो कामहरू पनि सम्पन्न गर्छौँ, तपाईँको टेरिटोरीभित्र रहेको काम सम्पन्न गर्छौं भन्ने प्रतिक्रिया दिनुभएको छ। हेरौँ, हेर्दै जाउँ अब उहाँहरूले कतिसम्म गर्नुहुन्छ। तर मुख्य समस्या भनेको यो लाकी बाटो नबनेर यहाँका आम जनता, किसान, विशेष गरी विद्यार्थी भाइ बहिनीहरू सबैलाई शास्ति झेल्न परिरहेको अवस्था चाहिँ छ।
4: हस् उमेशजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
13: हस् हस्
4: धन्यवाद। प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव, आदरणीय श्रोता, नेपाली बसको पालिका बसको समय पनि सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू
6: नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी अस्पताल प्रणाली गोलाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381380
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
13: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक
14: गानोकोला
13: बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149
10: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082523032 र मोबाइल नम्बर 98121998
5: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जसको खस्रो पनि जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध हर घरमा हिंगिरी
9: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
9: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
16: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
17: के भयो बोलादै के गुनगुनाइरहेको
16: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
17: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
16: यति सजिलै
17: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
18: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
19: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
21: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
22: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
20: हामी कहाँ साल चिसो अस्ना सालको चौका झाल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
23: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857423894 9478414894
9: खुसीको खबर
5: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
23: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
0: किसानहरूका लागि खुसीको खबर।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
24: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
25: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
26: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं।
1: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
4: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
7: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848401188
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
13: हामी कहाँ उपलब्ध सेवाहरू
14: दाँत निकाल्ने
13: नयाँ दाँत राख्ने
14: झिक्न नपर्ने गरी दाँत राख्ने
13: दाँत भर्ने दाँत सफा गर्ने
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
13: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
16: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
17: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने
16: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
18: हामी कहाँ उपलब्ध सेवाहरू
19: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चारी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
20: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
3: तपाईँको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
21: सृजना नर्सरी एन्ड एग्रो फार्म
3: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
21: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
22: गाउँ बेसी चौतारी मन्दारा
21: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
21: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: दाया बाया नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहे। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
21: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5, वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर, दाङ। हाम्रा सेवाहरू:
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
21: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5, कलाइन बीपी चोक, दाङ। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
3: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
21: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
21: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: जीवन अत्यन्त सुन्दर छ, कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
1: जनहितमा रेडियो प्रकृति।
22: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218847
1: र 0825218780।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 MBPS केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Violet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाड जोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487061 र 98107183
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन
13: अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828401429
6: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध। घर घरमा हिन्दी
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
16: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस शिवपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
16: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
17: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
18: के भो बोलादै के गुनगुनाइरहेको
17: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
18: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
17: यति सजिलै
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
19: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
20: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
21: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720300
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
23: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: मेरी अम्मोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिसौ असना सासु चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9478814894।
5: खुसीको खबर,
6: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै

0: डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
7: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
8: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, विनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा

0: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
4: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
5: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
4: 10 बेड आईसीयू सेवा,
5: 10 बेड एनआईसीयू सेवा,
4: 10 बेड एसडीयू सेवा,
5: नर्मल डेलिभरी तथा सीएस सेवा,
4: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
5: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
4: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
6: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
8: दन्त परीक्षण तथा परामर्श सेवा,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत निकाल्ने,
8: दाँत भर्ने,
7: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
7: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
9: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
11: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
13: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: ಪ್ರಶ್ನೆ ನಿಜ ಹಿರಿಯ ಬರ್ಕತಿ
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857972।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
2: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
6: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा?
7: के भयो?
6: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयातिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
7: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
8: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील, सर्वदलीय बैठक सिंहदरबारमा शुरू। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति, दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरू पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै, नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध, डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक, र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामदुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, नरुहा र दुहवी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवाङगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले जानकारी दिनुभएको छ। यसअघि सोमबार बिहानदेखि लगाएको कर्फ्यू केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो, तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण रहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैराती फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको हो। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान गुमाएको परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ। एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यसैबीच सुनसरीको देवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बैठकको आह्वान गर्नुभएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, अर्थमन्त्री सोनी मुआगले, नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रासोपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राई लगायत सहभागी हुनुहुन्छ। सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोड़फोड़को विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाण्डको माइतीघरमा विरोध प्रदर्शन गर्ने संघको तयारी छ। त्यस्तै काठमाण्ड उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघले हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई शास्ति भएको छ, उपचार सेवा प्रभावित बनेको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 54 वर्षीय राजकुमार पटेलको साउन 8 ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद रायमा राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड़ गरेको संघले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ। असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्तगार र रूको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रको पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरूलाई शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। मातापिता जस्तै गुरूलाई पनि देवता समान माने आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाको अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810781380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
0: खुल्ला चौर गर्ने उद्देश्यले दिवस मनाउने गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसको अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198 र 2018 235 रहेको थियो। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। आज मधेस प्रदेश बाहेकका अन्य प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले सिल्ट सफाईका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलसतह बढ़ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको धारचुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनु भएको छ। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाईको काम हुनेछ। यो अवधिमा महाकाली नदीमा जलस्तर बढ़ने हुँदा नटिकटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्क कता अपनाउन प्रशासनले आग्रह गरेका हुन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा जोखिमको कारण विदेशमा निर्मित नयाँ रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध मानवका रोबोटका साथै चारखुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुने बीबीसीले जनाएको छ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। पछिल्लो समय चीन र अमेरिकामा कृत्रिम बुद्धिमत्ता अर्थात एआई विकासमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। अमेरिकी फेडरल कम्युनिकेशन कमिटी एफसीसीले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। यी उपकरणले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्ने एफसीसीले जनाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारका अनुसार अमेरिकाका महत्वपूर्ण आपूर्ति श्रृंखलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवका रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डायनामिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीभन्दा अघि नै चिनिया कम्पनीले आफ्ना रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेको बीबीसीले जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पाउने 3 बजे शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातारको तेस्रो हारसँगै लीग टूको शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भइसकेको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू। सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील। सर्वदलीय बैठक सिंहदरबारमा शुरू। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। बिरामीलाई शास्ति। दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरू पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध। डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: जब इन्टरनेट हुन्छ सुपरहिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet. अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: ViaNet.
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107180।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पथरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
6: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
14: घर घरमा
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
15: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
16: के भो बोलादै के गुनगुनाइरहेको?
15: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
16: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
15: यति सजिलै?
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
18: किन पिर गरेकी नानी, जाउँ न मसँग, सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
19: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
21: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
21: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
22: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
20: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
19: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847824894।
23: खुसीको खबर।
24: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860879194 र 9822856576।
23: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
25: किसानहरूका लागि खुसीको खबर।
26: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
26: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
4: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
7: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
8: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै

0: दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

नमस्कार, म गायिका मांडवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

ए न्याउलीमा चरी कठै गरे मन्दिरेमाथि सुने गजल कठैमा गरे लुङ्गाज ए तानैको धागो केलाउँ भन्दा नौतु नै माया खेलाउँ भन्दा सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि

0: தகசிந்த இஞ்சிய பொருட்கத்தை
1: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू:
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
10: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
10: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
10: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
2: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
10: सबै रोगको उपचार अब एकै ठाउँमा। नेशनल बाथ रोग सेन्टर तुलसीपुर, दाङ। हाम्रा सेवाहरू:
2: बात तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक, दाङ। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
2: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
12: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
13: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
12: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
14: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
15: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
14: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
16: जीवन अत्यन्त सुन्दर छ, कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
17: जनहितमा रेडियो प्रकृति

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 MBPS केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107381
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै
13: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दूध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828001429
10: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध घर घरमा हिन्दिनी
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
16: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
16: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
17: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
18: के भो बोलादै के गुनगुनाइरहेको
17: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
18: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
17: यति सजिलै
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
19: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
20: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
22: मेरी आमोइनी घट बोलाएछ मागे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
23: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
22: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
23: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
21: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478714894
24: खुसीको खबर
14: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822186576
24: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98573-23971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
25: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
26: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
27: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
28: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।
29: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयु सेवा,
8: 10 बेड एनआइसीयु सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848840188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9745806011 र 9758840601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
18: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू:
19: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
19: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
20: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गए सन्च हुन्न भने।
21: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू:
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9558835952।
25: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
26: सृजना नर्सरी एन्ड एग्रोफार्म।
18: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फुलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
26: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
18: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
27: गाउँ
26: आज सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
0: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858720178 र 9814411448
26: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
0: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि सबै समस्याको समाधान एकै ठाउँमा
26: हजुर हामी कहाँ विभिन्न डिजाइन का साड़ी धोती ब्लाउज कुर्ता सुरुवाल स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरी को छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दान हाम्रा सेवाहरू
0: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाकान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
26: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103
0: नेशनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
1: जीवन अत्यन्त सुन्दर छ कुनै दिन कुनै घण्टा कुनै पल केही पनि फर्केर आउने छैन त्यसैले मिठो बोलौ एकअर्कामा भाइचाराको सद्भाव राखौं सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो
2: जनहितमा रेडियो प्रकृति
26: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
0: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
26: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
13: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन
14: अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दूध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
10: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
15: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ तिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
16: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
17: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
16: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
17: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
16: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
17: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलादै के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन तिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9855720300।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: घर त बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
21: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9855723894, 9478814894।
25: खुसीको खबर।
15: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9868079194 र 9822156576।
25: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
26: किसानहरूका लागि खुसीको खबर।
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
26: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
27: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
28: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825266686 र 590475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू,
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
14: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
13: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू,
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
18: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फुलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
18: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
19: गाउँ
18: आज सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
3: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858720178 र 9814411448
18: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
3: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
18: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
3: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
18: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103
3: नेशनल बाथ रोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
19: जीवन अत्यन्त सुन्दर छ कुनै दिन कुनै घण्टा कुनै पल केही पनि फर्केर आउने छैन त्यसैले मिठो बोलौ एकअर्कामा भाइचाराको सद्भाव राखौं सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो
20: जनहितमा रेडियो प्रकृति
18: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको

0: नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न। बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए, संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयनकारी योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाबदेहितामा जोड़। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन्। रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले सुनसरीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन्। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरिहार्य रहेको सभापति लामिछानेले बताउनु भएको छ। बैठकपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुनसरी लगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ। कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह र वहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ। वहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर रहनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्दै वहाँले यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि सुनसरी लगायतका सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढ़ाउन साझा सहमति जनाएका छन्। आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङ सहभागी हुनुभएन। जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। यसै गरी पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। बाघको संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती भने बढ़ेको छ। पछिल्लो 15 वर्षमा मात्रै बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्य सम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरोकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धांजलिका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ। पार्टीका सभापति गगन थापा, रासोपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धांजलि अर्पण गर्नुभएको हो। पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा उड़ाउनुभयो। श्रद्धांजलिपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ। श्रेष्ठको 83 वर्षको उमेरमा उपचारका क्रममा हिजो निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कर्णाली राजमार्गको काफल सैनीमा मिनी बस दुर्घटना हुँदा 6 घाइते, आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 साँझ 7 प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड, हात्ती खोवा चोकदेखि 20 उत्तरतर्फ तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578406601।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
5: इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा।
0: वर्षमा 74 थपिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका एक काफल सैनीमा आज बिहान मिनी बस दुर्घटना हुँदा 6 घाइते भएका छन्। सुर्खेतबाट अछामका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001-3072 नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा चालक सहित 6 रहेको र उनीहरू घाइते भएकोमा 4 थप उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार 2 अवस्था सामान्य छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलामा 1000 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदी तोलामा 10 बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 जनाको ज्यान गएको छ। कुमामोतोको एउटा शपिङ सेन्टर भित्र फसेका मानिसको अहिले उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 जनाको ज्यान गएको र अरू धेरै मानिस फसेको आशंका गरिएको छ। इओस शपिङ सेन्टरको दोस्रो तल्ला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युशुमा अवस्थित शहर हो। जापानको क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताका इचीले पछिल्लो अवस्था बारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 जनाको ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 जनालाई सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेका देशहरू मध्ये एक हो। त्यहाँ एक वर्षमा झण्डै 1,500 वटा जति भूकम्प जाने गर्छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 को शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2मा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न। बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 वटा थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द्व घटाउने चुनौती। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना सार्वजनिक। प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितामा जोड़। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै। र विश्वकप क्रिकेट लीग 2मा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97487-0711 र 98107-3180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98578-25188 र 98478-40188।
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149।
2: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
15: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
16: के भो बोलादै के गुनगुनाइरहेको?
15: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
16: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
15: यति सजिलै?
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
18: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
19: हजुर, हामी कहाँ नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर डाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
21: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
22: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
23: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
22: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858740601।
24: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
25: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
24: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
25: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भटकट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
0: हामी कहाँ साल सिसौ अस्ना फाल्सो चौकर झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
1: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू:
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856638443 र 9810857972।
3: खुसीको खबर।
26: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822186576।
3: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: किसानहरूका लागि खुसीको खबर:
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
27: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
28: तपाई सँगसँगै

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुदेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
4: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
5: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू,
6: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808864071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: ओहो, ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ हैन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
7: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
6: त्यही त खै, यिनलाई चेत किन नआउला?
7: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
8: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश प्लास्टिक जन्य वस्तुहरुको प्रयोग कम गरौं।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
2: तीनटा अस्पताल पुग्दा पनि काठमाडौँमा उपचार गराउन चाहिँ गाह्रो छ। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनुपर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
1: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो, चार वर्षमा 74 थपिए। संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
0: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
1: र लिग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई शेयर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843727695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
7: एरियन ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलिजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गएको आइतबार दुई समूह बीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडप क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार हरिनगर र भोकराहा नर्सिङ गाउँपालिकामा आयोजना गरेको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ। प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरिरहेको छ। घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँकी, कपिलवस्तु र मधेशका अरू जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफले जानकारी दिनुभयो। आज सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंज र सेनाले हवाई गस्ती पनि गरेको छ।
1: यसैबीच प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, भाइचारा र सहअस्तित्व कायम राख्न सबै पक्षसँग आग्रह गरेको हो। बैठकपछि जारी 7 बुँदे अपीलमा लोकतान्त्रिक व्यवस्थामा देखिने जुनसुकै जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख छ। दलहरूले नागरिकहरूलाई कुनै पनि उत्तेजना वा अवांछित गतिविधिमा संलग्न नहुन र आफ्ना मागहरू सम्मिलित भए शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सामाजिक सद्भाव कायम राख्न प्रदेश जिल्ला र पालिका तहमा तत्काल सर्वपक्षीय बैठक आयोजना गरी नागरिक स्तरमा विश्वासको वातावरण बनाउन आफ्ना समितिहरूलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै सामाजिक सञ्जालमा फैलन सक्ने भ्रामक सूचना र अपवाहले स्थिति थप जटिल बनाउन सक्ने भन्दै जिम्मेवार बनेर सामाजिक सञ्जाल प्रयोग गर्न र संचार माध्यमलाई तथ्यपरक सूचना मात्रै सम्प्रेषण गर्न अपील गरिएको छ। बैठकमा राष्ट्रपति सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल लगायत नौवटा दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
0: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेका लागि राहत प्रदान गर्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा दिएको जानकारी अनुसार घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ र घर पसल साथै अन्य आगजनी पीड़ित परिवार र घाइतेहरूलाई 50,000 रूपियाँका दरले राहत दिइनेछ। सर्वदलीय बैठकले 8 मुद्दे निर्णय गर्दै सबैलाई संयमता अपनाउन सद्भाव कायम राख्न अपील पनि गरेको छ। सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र पर्सा प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ। हिजोदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेको संघले आज पनि सेवा बन्द गरेको हो। आज स्वास्थ्यकर्मीहरूले माइतीघरमा प्रदर्शन समेत गरेका छन्। हिजो र आज 2 दिनसम्म ओपीडी सेवा पूर्ण रूपमा ठप्प हुँदा बिरामी र उनीहरूका आफन्त मारमा परेका छन्। ललितपुरको पाटन अस्पतालमा उपचार गराउन आएका बिरामीसँग भेटेपछि महेश गेवालीको रिपोर्ट।
10: सधैं 100 बिरामीको चापले भरिने पाटन अस्पताल आज भने सुनसान जस्तै छ। ओपीडीको टिकट काउन्टर, फार्मेसी, पैसा तिर्ने काउन्टर, ल्याब परीक्षण, एक्सरे र नाक कान घाँटी लगायतका विभाग बन्द छन्। ओपीडी सेवा बन्द भएकाले आकस्मिक कक्ष अगाडि केही चहल पहल छ। हेटौडाकी कल्पना लामा भाउजूको उपचार गराउन आउनु भएको छ। बाथरोगको उपचारका क्रममा गरिएको परीक्षणको रिपोर्ट देखाउनु पर्ने भए पनि सुरक्षा गार्डले टिकट नपाइने जानकारी दिए। त्यसपछि मुख्य ढोकामा टाँसिएको सूचना पढेर उहाँले ओपीडी सेवा बन्द रहेको थाहा पाउनुभयो।
11: अब अनिश्चितकालीन भनेको छ, कसलाई बुझ्ने कि यहाँ कसैले पनि बताउँदैन, बुझ्दाखेरि कसैले राम्रोसँग नभन्दो रहेछ कि यहाँ। अब डाक्टरको नम्बर पनि हामीलाई मिल्दैन रहेछ है, डाक्टरको क्लिनिक पनि कहाँ हो हामीलाई थाहा छैन। अब हामीले त यहीँ देखाउनु पर्यो, बिरामीलाई चाहिँ गाह्रो पर्ने भयो। अब 1-2 दिन भनेर आएको हुन्छ, गाह्रो परेर आउँदाखेरि छैन डाक्टरै छैन, अब बिरामीहरू त मर्नु सिवाय के गर्ने त। अब यस्तो अवस्था भएपछि त
10: काठमाडौँको बानेश्वर बस्ने पाल्पाका जीवन खनाललाई मुटु र ढाडको समस्या छ। उहाँ कार्यालयबाट 12:30 बजे आधा दिनको बिदा लिएर सिभिल अस्पताल पुग्नुभयो। तर अस्पताल पुगेपछि बल्ल बन्द रहेको थाहा पाउनुभयो। त्यसपछि उहाँ वीर अस्पताल पुग्नुभयो, तर त्यहाँ पनि आकस्मिक सेवा बाहेक अरू सेवा बन्द रहेको थाहा भयो। तर के कारणले भनेर कसैले बताएनन्। अन्तत उहाँ पाटन अस्पताल पुग्नुभयो। पाटनमा पनि सुरक्षा गार्डले गेटबाटै फर्काइदिए। संघीय राजधानीका सबै ठूला अस्पतालमा उपचार नपाउँदा उहाँ निराश भएर फर्किनुभयो।
2: 3 अस्पताल पुग्दा पनि काठमाडौँ सदरमुकाममा उपचार गराउन चाहिँ गाह्रो छ। एकातिर बिदा जाने अनि अर्को काम डबल गर्ने अनि औषधि उपचारको औषधि खान नपाइने, मलाई उभिन पनि गाह्रो भएको छ। आज त मलाई मुटुको समस्याले मेरो हार्ट एट्याक बीचमा आइदियो भने पनि मलाई उपचार गर्ने ठाउँ कहीँ पनि देखिएन भने मेरो त आज त सरकारबाट हत्या हुने अवस्था देखियो। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनुपर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
10: दोलखाको भीमेश्वर नगरपालिकाबाट आउनुभएका मोहन बहादुर चौलागाईको समस्या अझै जटिल छ। आज बिहान निरन्तर फलोअप, हाड जोड्नेको उपचार र थाइरोइड जाँचका लागि उहाँ वीर अस्पताल पुग्नुभयो। तर त्यहाँ बन्द भएपछि उहाँ पनि पाटन अस्पताललाई आउनुभयो। टाउको दुख्ने र सुन्निने समस्या देखिएकोले आजै डाक्टरलाई देखाउनु पर्ने, तर न वीरमा उपचार भयो न पाटनमा। काठमाडौँमा कोही नभएकाले अहिले उहाँ बागबजारको एक होटेलमा दैनिक 500-700 रूपियाँसम्म तिरेर बसिरहनु भएको छ। काठमाडौँ आएको एक हप्ता बितिसक्दा पनि उपचार भने हुन सकेको छैन।
12: बन्द गर्नु नपर्ने हो, किनभने जस्तो म दोलखा आइतबार आएको, अब लगाउँदा बस्नुपर्छ अनि यो दिन बसेर साह्रै मर्न पर्यो। एक दोस्रो, अब अस्तिदेखि घरमा त्यो टाउको भुल्याउने काम गरेको, अब यत्रो दिन आइसक्यो उपचार हुन सकेन भने त गाह्रै भयो नि त। त्यो प्लिनिङसँग सम्बन्ध भएको भए उतिनीखेरि मेरो उपचार हुन्थ्यो होला। अहिले त अब एक हप्ता बित्दा नै उपचार नहुने भयो नि त, अप्ठ्यारो भइरहेछ।
1: एकातिर काठमाडौँमा राम्रो उपचार पाइन्छ भनेर टाढा टाढाबाट आएका बिरामीले बेलैमा उपचार नपाउँदा शास्ति भोग्नु परेको छ। त्यसैमाथि स्वास्थ्य उपचार संविधानले प्रत्याभूत गरेको मौलिक हक हो, तर पटक पटक अस्पतालको सेवा बन्द गर्ने जस्ता घटनाले सरकार सेवा सुनिश्चित गर्न सक्षम नरहेको प्रश्न देखिन्छ। चिकित्सकमाथि भएको आक्रमणको उचित छानबिन हुनुपर्छ, तर हजारौं बिरामीलाई दुःख दिएर सेवा नै ठप्प पार्ने निर्णय पनि सही होइन। श्रीमतीको उपचार गर्न पाटन अस्पताल आउनुभएका कुपन्डोलका सुर श्रेष्ठ,
13: पब्लिकलाई दुःख पाउने मेलो मात्र भयो नि त होइन, अब त्यही गभर्मेन्टमा चाहिँ बन्द छ, प्राइभेट चाहिँ खुल्लै नै छ नि त फेरि। त्यो पार्ट त डेफिनेटली पनि पब्लिक त त्यतिकै इन्टरटेनमेन्टको लागि आउने होइन नि त, हेल्थ र एजुकेसनको पार्ट त सिरियस केसै हो नि होइन, र हेल्थ सन्चो नभएपछि मात्र आउने हो, त्यतिको डुल्ने आउने होइन। बन्द हुने भन्दा पनि सर्टेन पार्टहरू खोलेर उहाँहरूको के मागहरू छ जुनसँग छ त्यो सरकार अथवा संस्था बसेर चाहिँ फाइनलाइज गर्दाखेरि सबैजना जनताहरू मारमा पर्दैन कि जस्तो लाग्छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
15: ए मिराप हो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला, रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
14: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
16: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
17: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दिवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान सम्वाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय सम्वाद गर्ने, घटनामा ज्यान गुमाउने परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ दिने, देशभरका अस्पतालमा आकस्मिक भएका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालमा वयस्क बाटे बाघको संख्या बढ़ेर 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो राष्ट्रिय बाघ गणनाको अन्तिम नतिजा विश्व बाघ दिवसको अवसरमा आज सार्वजनिक गरेको हो। यसअघि सन् 2022 355 बाघ रहेकामा 4 वर्षको अवधिमा 74 थपिएका छन्। नयाँ तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा 145 बाघ भेटिएका छन्। यस्तै बर्दियामा 112, पर्सामा 71, बाँकेमा 51 र शुक्लाफाडा क्षेत्रमा 50 बाघ रहेका छन्। गएको पुष 1 वैशाख 10 गतेसम्म क्यामेरा ट्राफिङ प्रविधिबाट यो गणना गरिएको विभागले जनाएको छ। तथ्याङ्क अनुसार उत्साहजनक वृद्धि देखिए पनि बाघ पाइने क्षेत्रका स्थानीय पालिका र संरक्षण कर्मीहरू भने मानव बाघ द्वन्द बढ़नेमा चिन्तित छन्। सन् 2010 2024 बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ला वर्षहरूमा सचेतना र द्वन्द न्यूनीकरणका कार्यक्रमले घटनाकै कम भए पनि जोखिम अझै कायमै छ। विज्ञहरूका अनुसार बाघको संख्या वृद्धि एकातिर खुशीको कुरा भए पनि हाम्रा निकुञ्जहरूले धेरै संख्या थेग्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न उठेको छ। त्यसैले स्थानीय समुदायलाई संरक्षणमा जुट्दै आहार र वासस्थानको उचित व्यवस्थापन गरेर मानव बाघ द्वन्द घटाउनु नै अबको प्रमुख चुनौती बनेको छ। बाघ संरक्षणको महत्वबारे सचेतना जगाउन हरेक वर्ष जुलाई 29 विश्व बाघ दिवस मनाइन्छ।
0: सरकारले 9 विधेयकलाई संघीय संसद समक्ष पेश गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न अनुमति दिइएको छ। यस्तै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न अनुमति दिएको प्रवक्ता पोखरेलले बताउनुभयो।
1: संसदीय चुनाव समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्त पदमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएका तीनजनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज भएको थियो। समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो।
0: सर्वोच्च अदालतले 4 प्रकृतिका मुद्दाका सुनवाईमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुहरूलाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको हो। हालै विशेष अदालत, उच्च अदालत जनकपुर र केही उच्च अदालतले प्रत्यक्ष प्रसारण गरेका थिए। यस्तै सर्वोच्चले पनि संवैधानिक इजलासको लाइभ प्रसारण गरिरहेको थियो। यस्तै प्रत्यक्ष प्रसारण गरिएका अन्य कार्यवाहीहरूलाई अनुचित रूपमा सम्पादन तोडमोड वा दिग्भ्रमित गरी बनाएका भिडियो क्लिप पनि प्रसारण नगर्न नगराउन अदालतले आदेश दिएको छ। सर्वोच्चका अनुसार प्रचलित नेपाल कानून अनुसार गोपनीयता कायम गर्नुपर्ने मुद्दा, बन्द इजलासबाट सुनवाई गर्नुपर्ने मुद्दा, मुद्दाका पक्षीय विपक्षी तथा निज तर्फबाट कानून व्यवसायले गोपनीयता कायम गरियोस् प्रत्यक्ष प्रसारण नगरियोस् भनी अनुरोध गरेको मुद्दा र अदालत इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषयको पनि प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।
1: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर साईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपाली कम्युनिष्टबारे नेकपाका संसद दलका नेता समेत रहनुभएका साईले आज प्रदेश प्रमुख एगेराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँ कर्णाली प्रदेशको 5 मुख्यमन्त्री बन्नुभएको छ। साईले हिजो नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्छ। साईलाई नेकपाका 14 र एमालेका 10 गरी 24 सांसदको समर्थन छ। उहाँले आजै पदभार सम्हाल्नु भएको छ। एमालेका एमालाल कण्डेलले राजीनामा दिएपछि साई मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
0: नेपाली कांग्रेसले वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका 79 वर्षका श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको ललितपुरको जावलाखेलमा रहेको हेलिस अस्पतालमा हिजो निधन भएको थियो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 केन्द्र प्रदेश र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको छ।
1: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 ज्यान गएको छ। तौलीहवा बहादुरगंज फुल्लाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका नम्बर 2 गैढवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय 12 वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका 3 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको ज्यान गएको हो।
0: निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका नम्बर 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 कालु थारू, प्रकाश थारू र बीजा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ।
1: यस्तै झापामा आफ्नै बारीमा हात्ती धपाउन लगाएको विद्युतीय तार छोएपछि करेन्ट लागेर एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर 4 की 65 वर्षीय सञ्ज्योति लिम्बुको ज्यान गएको हो। बिहान 9 बजेतिर भएको घटनामा लिम्बुको घटनास्थलमै ज्यान गएको हो। परिवारका सदस्यले करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
18: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
19: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाल, सम्पर्क फोन नम्बर 082-521-847
20: र 082-521-880।
21: ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
22: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
21: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
23: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको हुण्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 रूपियाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ।
0: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,000 रूपियाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरी 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ी आमदानी तथा खर्च गर्न सफल भएका थिए। यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी गरेको पाइएको अख्तियारको विज्ञप्तिमा भनिएको छ।
1: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.79 अंकले घटेर 2,688.88 बिन्दुमा झरेको छ। नेप्से हिजो 4 र 33 अंकले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 कम्पनीको शेयर घटेकामा 78 बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,42,00,00,00,000 कारोबार भएकामा आज 343 कम्पनीका 97,77,000 हजार किता शेयर 4.2 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: आज गुरु पूर्णिमा आफूलाई शिक्षा र मार्ग निर्देश गर्ने गुरूप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइएको छ। अज्ञानताबाट ज्ञानको प्रकाश थप डोड्याउने व्यक्तिलाई गुरू मानिने धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार आजको दिनको विशेष महत्व रहेको छ। आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरूलाई भेटेर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्रचलन छ। यसै दिनलाई महर्षि वेद व्यासको जन्म जयन्तीको रूपमा व्यास जयन्तीको रूपमा पनि मनाउने गरिन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले व्यासलाई आदि गुरूका रूपमा सम्मान गर्दछन्। गुरू शिष्यको अटूट सम्बन्ध र गुरूको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानदेखि शुभकामना आदान प्रदान भइरहेको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरेको छ। यस वर्षको जनवरी 1 सम्ममा जापानी नागरिकको जनसंख्या 11,97,36,483 कायम भएको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्भाले जनाएको छ। आन्तरिक मामिला तथा संचार मन्त्रालयको तथ्याङ्क अनुसारको संख्या अघिल्लो वर्षको तुलनामा 9,17,000 घटेको छ। सन् 1968 तुलना योग्य तथ्याङ्क उपलब्ध हुन थाले यता यो सबैभन्दा ठूलो गिरावट हो। जापानका 47 प्रशासनिक क्षेत्रहरूमध्ये टोकियोमा मात्र जापानी नागरिकको संख्या 0.09% वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसैबीच विदेशी बासिन्दाहरूको संख्या 3,54,000 बढ़ेर 40,31,159 पुगेको छ। यो संख्या सन् 2013 मन्त्रालयले तथ्याङ्क संकलन गर्न थाले यता सबैभन्दा धेरै रहेको खबरमा उल्लेख छ। जापानमा विदेशी बासिन्दाहरू समेत कुल जनसंख्या 12,37,67,642 पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै 5,63,000 कम हो। टोकियो, चिबा र ओसाका प्रशासनिक क्षेत्रहरूमा मात्र जनसंख्या वृद्धि देखिएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलु टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 48 ओभर 5 बलको खेल सकिँदा 8 विकेट गुमाएर 217 रन बनाएको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नाम्बियासँग 8 विकेट र दोस्रो खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
1: आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 15 वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले एकैपटक 230 स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी 230 स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 48 स्थानमा उक्लिएका छन्। हरारेमा घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा सूर्यवंशीले 151 रन बनाएका थिए। उनले श्रृंखलाकै उत्कृष्ट खेलाड़ीको अवार्ड पनि जितेका थिए। टी20 ब्याटिङ वरियताको शीर्षमा भारतका ईशान किशन, दोस्रोमा पाकिस्तान का साहिबजादा फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा छन्। यो वरियतामा नेपालका गुलशन झा 5 स्थान सुधार गर्दै 97 स्थानमा उक्लिएका छन्। टी20 बलिङ वरियताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अफरार अहमद र तेस्रो स्थानमा इंग्ल्याण्डका आदिल रशीद रहेका छन्। यो वरियतामा नेपालका कुनै पनि खेलाड़ीले सुधार गरेका छैनन्। टी20 अलराउण्डर वरियतामा नेपालका दिपेन्द्र सिंह गिरी 1 स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। यो वरियतामा जिम्बावेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सईम अयुब दोस्रो स्थानमा छन्।
0: र विश्व फुटबल महासंघ फिफाले आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि सारेपछि विवाद सृजना भएको छ। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेस नामको नयाँ कम्पनी मार्फत फुटबलका सम्पूर्ण व्यापारिक कामहरू हेर्ने लक्ष्य राखेको छ। कम्पनीको 21% हिस्सा 4.20 अर्ब डलरमा निजी लगानीकर्तालाई बेच्ने र बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा राख्ने योजना छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसबाट प्राप्त रकम सदस्य राष्ट्रहरूको विकास बजेट 3 गुणाले बढ़ाउन प्रयोग गर्ने बताउनु भएको छ। यस योजना अनुसार हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप 2 करोड़ डलरसम्म पाउनेछन्। तर यो कदमको युरोपेली फुटबल निकाय यूईएफए र बेलायती राजनीतिज्ञ लगायतले तीव्र आलोचना गरेका छन्। यूईएफएले फुटबलको आत्मा र व्यवस्थापन बिक्रीको विषय नभएको भन्दै फिफा मालिक नभई संरक्षक मात्र रहेको टिप्पणी गरेको छ। उत्तर अमेरिकी फुटबल महासंघले पनि छलफल नै नगरी योजना ल्याएकोमा आपत्ति जनाएको छ। आलोचकहरूले यो कदम इन्फान्टिनोले आउँदो चुनाव जित्नका लागि पैसा बाँड्ने दाउ भएको र नयाँ कम्पनीको प्रमुख बनेर आफ्नै तलब 10 गुणासम्म बढ़ाउन खोजेको आरोप लगाएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट
1: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वसदीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
1: नेपालमा बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए, संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
0: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरियो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
1: र लीग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई सियर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र बजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-071
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत निकाल्ने
5: दाँत भर्ने
4: दाँतको जरादेखि उपचार गर्ने
5: कृत्रिम दाँत लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
4: दाँतको कस्मेटिक उपचार
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848840188
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
7: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
9: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
10: अब के हुनु रे बाबु डाँट दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने
9: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
11: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
12: हामी कहाँ उपलब्ध सेवाहरू?
13: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
11: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
14: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्व तर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478339923 र 97492965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।

0: şimdi yiyince geriye barkadı yeten tümün bütünlü cihazını kaç.
1: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
2: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
2: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइराइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
5: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
6: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98-578-20-300।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश, अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
1: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू:
6: नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810781380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आईसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
10: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
12: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झाल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त।
12: मेरी आमोई नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
13: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ डगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
14: हामी कहाँ साल सिसौ असना सालको चौक झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
15: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858823894 9848814894।
16: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
17: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाइ भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
18: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
19: र 082-521-880।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत प्रभावितलाई 50,000 सहयोगको घोषणा देवानगंज घटनामा शीर्ष दलहरूको एकमत शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील
2: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा कसले गल्ती गर्यो कसले ठिक गरेन कसले बोल्यो कसले बोलेन
1: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय
3: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
1: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोरापको सरकारसँग 13 बुधे माग 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता
4: अहिले हाम्रो राजमाथि जुन साङ्घातिक आक्रमण भयो त्यो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स
1: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन यो सामाजिक सद्भावको परीक्षा पनि हो आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो नेपाल बहुलताको देश हो त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी अब खबर सन्तोषी रावलबाट
6: सुनसरीमा जारी हिंसा रोक्न सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन् पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनैतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् सन्तोष गन्धर्वको रिपोर्ट
7: श्रीनगरभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन सत्ता र प्रतिपक्षको तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाँती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे बसाएको उद्देश्य एउटै थियो सुनसरी देवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने
2: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा कसले गल्ती गर्यो कसले ठिक गरेन कसले बोल्यो कसले बोलेन कसले कति बजेर कति मिनटमा बोल्यो कसले कति बजेर कति मिनट ढिला बोल्यो हामी यहाँ जाने होइन आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन
7: सुनसरीको देवानगंजमा 2 समुदाय बीचको झडपमा प्रहरीले भीड़ नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भट्किएको थियो जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मेहम्मे परेको छ घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ़दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन् छलफलपछि संयुक्त अपील जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न संचार माध्यमलाई तथ्यपरक र समयमित सूचना सम्प्रेषण गर्न अपील गरेका छन् कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनुपर्नेमा जोड़ दिनुभयो
2: तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा त पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकरौं त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
7: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
8: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक प्रसाम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
7: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देलले समस्याको जडासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
9: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
7: नेपाल सबै समुदाय वर्ग धर्म र भाषाभाषीको साझा फुलबारी हो। यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
6: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौं। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा फ्रोड सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद छैटौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
6: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद रायले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। बागले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्दैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलचनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका

0: व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संगतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिलसनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस विज्ञापन वितरण प्रणालीको पुनर्संरचना संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बढ़ी सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँचपटी सहभागी सहमतिसँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
1: अहिले हाम्रो चारसामाथि जुन सांघातिक आक्रमण भयो थियो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
0: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोल्डिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि एक एक विकेट लिनुभएको थियो।
2: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
3: बैतडीबाट 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
2: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्ट सँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
5: किसानहरूका लागि खुशीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98-578-23-971।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
7: सीआईएन को फेसबुक पेज, यूट्यूब र टिकटक मा पनि पोषण को सही जानकारी, स्वस्थ जीवन को बलियो तैयारी।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा बन्द इजलासमा हुने सुनवाई मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालतले प्रसारणका लागि उपयुक्त नठहर्याएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चारबुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
2: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिराडका सुरेन्द्र बहादुर पुन।
3: मेरो बिरामी चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी तीनजनालाई लिएर आएको छु। मैले अहिले इमर्जेन्सीमा उपचार भइरहेछ। त्यो जानकारी चाहिँ हामीलाई भएन नि त, किनकि 81 अब अस्तिबाट बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन, यहाँ चाहिँ अब यो सेवा सुविधा छैन। यहाँ सोध्यो 12 नम्बरका टिकट गर्न बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने बेला इमर्जेन्सीमा जानुहोस् भन्नुभयो। इमर्जेन्सीमा जानु भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
2: ओपीडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरचन नगरपालिका 1 मुसा चौरका लोकराज भट्ट।
4: बैतडीबाट 5 फेरि टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 5 फेरि तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म 1 महिना अगाडि सुई लगाएर गएको हुँ, बेसी 1 महिनापछि बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
2: डोटीको दिपायल सिलगढ़ी नगरपालिकाको कालागाडकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन 2 जनाको 800 रूपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामीमाथि परेको छ। तर्कराज भट्ट, CIN, रेडियो अमरगढी, डडेलधुरा।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या घट्दै परिवारको साथ।
5: मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एकै बस्नु परेछ। यहाँ सँगै भयो, यही हुन्थ्यो जस्तो लाग्छ क्या, अरूको हेर्दा पनि।
1: उमेरसँगै बढ़दो एक्लोपनको समस्या परिवारको साथ नै औषधि विशेष सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
7: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला
8: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन् 2048 सालमा यो संख्या 5.7% मात्रै थियो तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ
5: अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ हजुरदेखि नै
9: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनुभयो त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ पोखरा घर भएका उहाँका 2 सन्तान विदेशमा छन् सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ
5: म सिङ्गल भएको 28 वर्षको मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो अहिले छोरा ठुलो भयो पारिवारिक भयो विदेशमा छ यहाँ म एक्लै बस्नु परेको छ यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या अरूको हेर्दा पनि आफ्नो
9: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो उहाँ भन्नुहुन्छ मनले बुढो भएको महसुस हुँदैन तर शरीरमा भने पहिले जस्तो ताकत छैन उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ
10: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भन्ने त पटक्कै छैन तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकति फरक अनुभव हुन्छ अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ अब छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो त्यो कुराको फरक चाहिँ छ
9: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी
11: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई जसरी भट्टाहरू दिएको छ सामाजिक सुरक्षा भट्टा भनेर त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
12: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
11: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
9: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढ़ी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा:
13: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने यो अल्छिछे खालको लान्छना लगाउने उनीहरूलाई के खान मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेको कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू ज्येष्ठ नागरिकको नि मन छ भावना छ भन्ने कुराहरू चाहिँ बिर्सिने एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्र कुरा गर्ने आफूहरूलाई मात्र टाइम दिने ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर मानसिक रूपमा भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो ज्येष्ठ यो उमेर भनेको होइन तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै हिसाबले
9: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ़दै जाँदा मानसिक तनाव डिप्रेशन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
14: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
9: 3 दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
1: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2 लाख राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म संग छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकोराबको सरकारसँग 13 बुँदे माग, 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
8: किसानहरूका लागि खुसीको खबर
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98573-23-971।
9: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-041-29।
10: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवा लिई ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी, एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी, एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाङ। फोन 082-520-601, मोबाइल 97054-66-478 र 98578-40-601।
8: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
5: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
8: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रोफार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रदौरा दाङ।
5: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
12: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आईसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
12: खुशीको खबर,
13: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
15: मोबाइल नम्बर 9860-79-194 र 9022-81-56-76।
16: नोट, दृष्टि

0: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक, कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
0: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-521-904।
4: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5, वीरेन्द्र चौक, दाङ, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: माटोले खोजेको, किसानले रोजेको।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ पाँच बजे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता फेरि यस्तो नदोहोरिएला नि
2: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास गर्छौँ
1: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा भूकम्पमा पनि मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार
3: विनिता दाहालबाट समाचार सुन्नुहोस् फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन् युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको

0: समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी स्याली नवीलले इराकीहरू अर्को द्वन्दको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी स्याली नवीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चारखुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 को उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनाव बीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देश समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसीसँग भने,
2: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंजमा गएर हामीले चाहिँ त्यहाँको संगत अवलोकन प्लस त्यसका परिवार र सदस्यहरूसँग घटनाको बारेमा जानकारी दिने काम गर्यो।
1: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपूछबाट हालसम्म के देखियो भनी बीबीसीको जिज्ञासामा उनले भने,
2: शक्ति संकलन क्रममा भएर अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
1: पछिल्ला विकासक्रमबीच काठमाण्डुमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको 5 बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने,
3: त्यसमा मुख्य बुदाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि व्यक्तिगत दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यस बाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुझा छ।
1: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको हो, स्थगित भएको हो?
3: हजुर हजुर, त्यो सँगै स्थगित भएको हो, सबै सेवाहरू सुचारू भएका छन्।
1: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ, आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
3: त्यो भनेको दुईटा कुरा छ, एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ, त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस्, दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
1: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
3: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन, हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेतबारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
4: अब यस मानेमा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्दलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
5: गर्नुपर्छ। तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्दको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि हुन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
4: सकेसम्म बाहिर जेनेरिस कोर्स भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको आनी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जान हामी कति कति बेला जाने भने के मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
5: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति ठेक्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
4: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ, त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी संजय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकायुचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय वासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। योन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छनृ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुलसीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा radioprakriti.com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

शुभ प्रभात, जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति FM 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।

भक्तिमय ज्ञान अभिवादन जय श्री सच्चिदानन्द थप्नाउँदै सधैँ आज पनि धार्मिक चर्चा परिचर्चाहरू गर्नेछौ। विशेष हरेक संसारमा हरेक चिजको नाम छ, हरेक वस्तुको नाम छ, सबै हाम्रो पनि हेर्नुहोस् मानवको पनि नाम छ। नाम बिना कसैले बोलाउँछ भनेदेखि हामी बोल्छौँ, तर नाम छैन भनेदेखि नाम भनेन भनेदेखि हामी बोल्न सक्दैनौँ, पहिचान हुन सक्दैनौँ। त्यसरी नै जहाँ वस्तु छ त्यहाँ नाम छ, जहाँ नाम छ त्यहाँ रूप छ। त्यसै कारण सन्तहरूले शास्त्रमा तपाईँ हामीलाई के भन्नुहुन्छ भन्दा कि नामले त भाव सिन्धु सुकाई करह विचार सृजन मनाए। त्यस्तै प्रकारले हरेक वस्तुको नाम छ भनेदेखि तपाईँ हाम्रो शरीरको पनि नाम छ, इन्द्रियहरूको नाम छ। त्यसरी नै हामी भित्र शरीरमा रहेर इन्द्रियहरूलाई चलायमान गर्ने एउटा यस्तो शक्ति छ, त्यो आत्मशक्ति हो, त्यसको पनि नाम छ। र के नाम होला त्यो नामलाई आज तपाईँहरूले जबसम्म जान्दैन तबसम्म हामीले संसारमा सबै कुरो जानेर पनि हामीले केही पनि जानेन। भौतिक वस्तुको जो जोडेर जाने जो टेम्पोरारीको नाम त हामीले जान्यौँ, तर हामीले आमाको गर्भबाट लिएर पनि आएका थियौँ लिएर पनि जाने नामलाई हामीले थाहा पाएनौँ भनेदेखि हामीले आफै आफूलाई चिनेनौँ भनेदेखि तपाईँ हाम्रो जीवन व्यर्थ छ। त्यसकारण सन्त शास्त्रले पनि तपाईँ हामीलाई सम्झाउनु भएको छ, के भनेको छन् भन्दाखेरि ब्रह्म राम ते नाम बड़ वरदान वरदायी वरदानी राम चरित्र कोटि महावियो महेश जिया जानी। अर्थात यो रामचरित्र मानिसमा सन्त तुलसीदासजीले भन्नुहुन्छ ब्रह्म राम ते नाम बड़ वरदान वरदायी कि अर्थात ब्रह्म र राम भन्दा पनि नाम ठुलो बताएको छ, जसले कि वर दिने देवी देवताहरूलाई पनि वर दिनुहुन्छ भने जसलाई भगवान शङ्करले पनि रामको करोडौं चरित्र मध्ये आफ्नो हृदयमा जान्नु भएको थियो। तुलसीदासजीले चाहिँ यो रामायणमा बताउनु हुँदैछ आदरणीय श्रोताहरू। राम एक तपस्या तीर पारे नाम कोठी खल कुमती सुधारे कि रामले त एक तपस्वी नारी अहिल्याको उद्धार गर्नुभएको थियो, तर नामले करोडौंको उद्धार जो रामको नामले करोडौंको उद्धार गरेको थियो भनेर आज तब हामी रामायणमा सुन्छौं। त्यसकारण त्यो नाम के होला जो कि राम भन्दा पनि नाम ठुलो बने, राम से बडा रामका नाम। कि एक समय हेर्नुहोस् काशीको राजालाई जब नारदजीले भगवान रामको दरबारमा बोलाउनुभयो सभामा कि त्यहाँ बडा बडा तपस्वी ऋषि मुनिहरू आउनुहुन्छ अयोध्यामा, र त्यो अयोध्यापुरीमा तपाईँलाई पनि निमन्त्रण छ भनेर सन्त नारद मुनिले भन्नुभएको थियो। त साँच्ची नै त्यहाँ ऋषि मुनि वशिष्ठ महाराज यज्ञवाला ऋषि मैत्री अनेकौं विद्वान विद्वान वशिष्ठ अनि विश्वमित्र सबै नै अङ्गिरा ऋषि सबै जानुभएको थियो विद्वान विद्वान ऋषिहरू, र राम भगवानले दरबारमा त्यस सभा लागेको थिए र सम्बोधित गर्नुभयो, भगवान रामले सम्बोधित गरिरहनु भएको थियो सबैलाई। त्यति बेला काशी नरेश सबै जानुभएको थियो, सबैलाई प्रणाम गर्नुभयो। काशी नरेशले सबैलाई अभिवादन नमन गर्दै सभामा प्रवेश गर्नुभयो, तर रामको गुरु वशिष्ठ मुनिलाई गर्नु भएन। अर्थात् नारदजीले भन्नुभएको थियो
कि वशिष्ठ मुनिलाई हजुरले प्रणाम नगर्नु होला। अब त्यो भेद त काशी नरेशलाई थाहा थिएन, नारदलाई नै, नारद मुनिलाई नै थाहा थियो। तब नारदले एउटा गोप्य रहस्यलाई जान्न खोज्नु भएको थियो र त्यो नारदजीले त्यो एउटा खेल रचाउनु भएको थियो, तर नरेशलाई थाहा थिएन, काशी नरेशलाई। तब सभा समाप्त भएको पश्चात वशिष्ठ मुनिलाई बडा लज्जित हुनुभयो। सबै ऋषिहरूलाई काशी नरेशले अभिवादन गरे, प्रणाम गरे, तर मलाई यसले गरेन र आफूले आफूलाई बेइज्जती गरेको महसुस गरेको पश्चात भगवान रामलाई एउटा क्रोधमा गएर वशिष्ठ मुनिजीले भन्नुहुन्छ, हे राम, म तिम्रो गुरु हो, मलाई सबैले नै मान्नुहुन्छ, तर काशी नरेशले मलाई यति अपमान सभामा किन गरे? म काशी नरेशलाई म छोड्दिन। यदि तिमीले मेरो मान, गुरुको मान राख्छौ भनेदेखि काशी नरेशलाई तिमीले सजा दिनुपर्छ। तब काशी नरेशलाई सजा दिने भगवान रामले पनि भन्नुहुन्छ, किन यसले यस्तो गरे, मेरो गुरुलाई किन अपमान गरे त काशी नरेशले भनेर भगवान रामले गुरुको सम्मान गर्दै भन्नुहुन्छ, म भोलिको दिन सूर्य उदय हुन बित्तिकै म काशी नरेशको वध गर्छु, म उसलाई म मार्नेछु। अब यो शब्द जब प्रभु रामको मुखारविन्दबाट निस्केपछि त्यो त पक्कै हुने हो र सबैले थाहा पाए, काशी नरेशलाई केही पनि थाहा छैन। तब सबै डराउन थाले, भोलिको दिन काशी नरेशको भगवान रामले वध गर्नुहुन्छ, मार्नुहुन्छ। त्यति बेला नारदजीले नै फेरि गएर कि काशी नरेशलाई भन्नुहुन्छ, हे राजन, हजुरलाई त प्रभु रामले मार्ने भोलि सूर्य उदय हुनुभन्दा पहिला मार्ने संकल्प लिनु भएको छ। अब काशी नरेश यति डराउनु भयो, अब कहाँ जाने? प्रभुले नै त्यस्तो वचन दिनु भएपछि त त्यो वचन त पूरा हुने नै हुन्छ। तब काशी नरेश डराउनु भन्नुभयो। त्यति बेला नारदजीले उपाय दिन्छ, हे काशी नरेश, जानुहोस् तपाईँ हनुमानको माता अञ्जनी माताको शरणमा गएर उहाँले नै बचाउन सक्नुहुन्छ, बाँकी कसैले पनि सक्नुहुन्न भनेर जब नारदजीले भन्नुहुन्छ, त्यति बेला काशी नरेश कहाँ जानुहुन्छ घबराउँदै? अञ्जनीको शरणमा। हे माता, हजुर नै एउटा म हजुरको शरणमा आएको, हे माता, मलाई बचाउनुहोस्, प्रभु रामको क्रोधबाट बचाउनुहोस्, भोलि मेरो वध हुनेछ सूर्य उदय हुनुभन्दा पहिला। अब त्यति बेला शरणगत भएका व्यक्तिलाई शरण दिनुपर्छ। माता अञ्जनी यति धर्म संकटमा पर्नुभयो, अब मैले कसरी बचाउने? मेरो शरणमा आएछ, मैले बचाउनु त पर्छ। अनि रामको भक्त, परम भक्त भनेको हनुमान हो, आफ्नै पुत्र, र हनुमानकोमा जानुहुन्छ माता अञ्जनी। हे हनुमान, हे पुत्र, आजसम्म मैले तिमीलाई केही पनि मागेको छुइनँ, मलाई एउटा वर दिऊ आज। हुन्छ माता, हजुरले जे माग्नुहुन्छ म त्यही दिन्छु। तब हनुमानजीलाई अञ्जनी माताले माग्नुहुन्छ, हे हनुमान, मलाई तिमीले हे पुत्र दिन नै चाहन्छौ भनेदेखि भोलि प्रभु रामले तिम्रो गुरुले चाहिँ काशी नरेशको वध गर्ने मार्ने संकल्प लिइसक्नु भएको छ सूर्य उदय हुनुभन्दा पहिला, र तिमीले काशी नरेशको जीवन जसरी पनि बचाउनु पर्नेछ, यो वचन देऊ। अब यता धर्म संकटमा हनुमानजी पनि पर्नुभयो र हनुमानजीले सोच्नुभयो, मैले मातालाई आजसम्म केही दिएको छुइनँ, मैले यो वचन मातालाई पूरा गर्नै पर्छ, दिनै पर्छ भनेर हनुमानले सोचेर विचार गरेर माता अञ्जनीलाई यही भन्नुहुन्छ, माता तपाईँ ढुक्कै बस्नुहोस्, केही पनि हुने छैन काशी नरेशलाई भनेपछि माता अञ्जनी ढुक्कै हुनुभयो। र अब काशी नरेशको ड्युटी गर्नु पर्यो हनुमानजीले, भोलि त राम प्रभु आउनुहुनेछ, धनुष बाण लिएर आउनुहुनेछ, काशी नरेशको वध हुनेछ, म यिनलाई रक्षा गर्नुपर्छ भनेर जब काशी नरेशको ड्युटी गर्नु थाल्नुभयो ढोकामा, र भगवान राम सूर्य उदय हुनुभन्दा पहिला आउनुभयो धनुष बाण लिएर, अनि हनुमान ढोकामा देख्नुभयो, प्रभु हजुरलाई सत सत नमन छ, र
प्रभु कहाँ जानुभएको। भगवान राम एकदम क्रोधमा आउनुभएछ, मेरो गुरुको अपमान गर्ने तिनी राजालाई आज मैले खतम गर्नुपर्नेछ, वध गर्नुपर्नेछ। तब हनुमानजीले भन्नुहुन्छ, प्रभु मैले प्राण लिएको छु, म काशी नरेशको म जीवनलाई बचाउँछु भनेर मैले पनि प्राण लिएको छु। प्रभु म बाटो छोड्नेवाला छुइनँ, यो ढोकामा म बसेको छु, उहाँको रक्षा गर्नको लागि म जसरी पनि म हजुरलाई भित्र जान दिने छुइनँ। अब त्यो भनेपछि प्रभु रामलाई क्रोध आयो, हनुमान तिमीले साक्षी दिँदैनौ त म तिमीलाई नै वध गरेर पनि म भित्र पस्ने छु, काशी नरेशको आज वध गर्ने नै छु। तब हनुमानजीले हुन्छ प्रभु तपाईँ नै मार्नेवाला हुनुहुन्छ, तपाईँ नै बचाउनेवाला हुनुहुन्छ, मलाई केही पनि त्यस्तो मतलब डर भए छैन, मार्नुहोस्। तब हनुमानजी ठेक्कै ढोकामा बस्नुभयो, ध्यान गरेर नामको सुमिरन चिन्तन गर्दै बस्नुहुन्छ हनुमानजी र भगवान रामले उता बाण छोड्नुभयो हनुमानलाई। अब हनुमानलाई वध गर्ने बाण त्यस्तो शक्तिशाली बाण छोड्नुभयो तर हनुमानको लागि केही पनि भएन, मस्त नामको सुमिरनमा बस्नु भएको थियो। र त्यति बेला यो दृश्य सबै नाराजीले खेल खेल्नु भएको नाराजीले हेरिरहनु भएको थियो। र त्यति बेला राम प्रभुले कति शक्तिशाली बाण हान्दा पनि हनुमानको वध भएन, र त्यति बेला क्रोधलाई शान्त गर्नुको लागि नारायण नारायण भन्दै नाराजी पुग्नुभयो। प्रभु हजुरले यो बाण हान्न रोकिदिनुहोस् प्रभु, हनुमानको वध हुनेवाला छैन, आजदेखि मैले जाने प्रभु, मेरो मनमा भएको शङ्का आज समाप्त भयो प्रभु, यो हनुमानले पनि गरेको होइन, काशी नरेशले पनि गरेको होइन, यो सबै मैले खेल खेलेको प्रभु, मैले जान्नको लागि तपाईँ ठुलो हुनुहुन्छ कि तपाईँको नाम ठुलो हुनुहुन्छ भनेर मैले जान्नको लागि मैले यो सबै गरेको। किन भन्दा वशिष्ठ महाराजलाई चाहिँ मैले नै त्यसरी अपमान गर्नु लगाएको, किन भन्दाखेरि नाम ठुलो हो कि राम ठुलो हो, सबैले राम राम भन्नुहुन्छ, सबैले राम भन्नुहुन्छ, तर राम भन्दा पनि नाम ठुलो भन्ने प्रमाण आज मैले यहाँ पाए भनेर नाराजीले यस्ता कुराहरू भनिरहनु हुँदा प्रभु राम तब मुस्कुराएर शान्त हुनुहुन्छ। र त्यस बेला निर्णय भएको थियो,

त्यति बेला यो निर्णय भएको थियो, राम भन्दा पनि नाम ठुलो रहेछ। हेर्नुहोस् त, प्रभु राम भन्दा पनि नाम ठुलो, त्यो नाम के हो त आदरणीय श्रोता बन्धु? त्यो नामको बिना तपाईँ हाम्रो पनि यो लोकबाट परलोक जाँदाखेरि नामको बिना हामी पनि परिचित हुँदैन रहेछौ। र यसै समयमा रामको नामलाई हामीले जो सर्वव्यापिक छ, सब जग्गा रमण गर्नेलाई राम भनेको छ, त्यो राम तत्त्वलाई हामीले पनि मानुष्य जीवनमा जान्नु पर्ने रहेछ। राम भालु कपि कटु बटुरा सेतु हेतु श्रमिक किरा न थोरा, राम नामले त भव सिन्धु सुकाई करहु विचार सु जन्मनमा। यहाँ के बताएको छ भन्दाखेरि भगवान रामले बादर भालुको सहयोगद्वारा पुल बनाउनु भयो, जहाँ कि रावणको लङ्कामा त्यो देशमा जानुको लागि समुद्रमा उहाँले पुल बनाउनु भयो, ठुलो ठुलो परिश्रम गर्नुभयो। तर नाम लिँदैमा मात्र सागर सब सागर सुकेको थियो, नामले त भाव सिन्धु सुकाई करहु विचार सु जनमनमा। आदरणीय श्रोता बन्धु, यो नाम जो कि नाम लिनु बित्तिकै त्यो सागर कसरी सुक्यो होला त आदरणीय श्रोता बन्धु? त्यो नामलाई जान्नु नितान्त आवश्यक छ। नामको बिना हामी सबै जै जुन स्थानमा जाउँ जुन जग्गा जाउँ अधुरो छ। यहाँदेखि विदेश जानलाई पनि पासपोर्ट बनाउनु पर्यो, आफ्नो नाम अरिजिनल नाम हुनु पर्यो, पैसा हुनु पर्यो, उहाँकै पैसा चल्छ, यहाँको पैसा चल्दैन, सबै एड्रेस हुनु पर्यो, नभए हामी यहीँ पनि नामको बिना भड्किने छौँ। त्यसकारण रामायणमा हामीलाई सम्झाउनु हुँदै सन्त तुलसीदासजीले भन्नुहुन्छ, राम भक्ति चिन्तमणि सुन्दर बसही गरुड जाके कुल अन्दर, परम प्रकाश रूप दिन राति नहीं चाहे कुछ दिया गृत बाती। हेर्नुहोस्, राम भक्ति चिन्तमणि, रामको भक्ति एउटा के हो भन्दा चिन्तमणि, यसरी एकदम उज्यालो प्रकाश, मणि भनेको प्रकाश दिने, र मणिको भाती तपाईँ हाम्रो हृदयमा त्यो नामको ज्योति, प्रभुको नामको ज्योति जलिरहेको छ। परम प्रकाश रूप दिन राति नै चाहेको छ दिया घृता बाती, र हामीलाई दियो सलिदो घिउको पनि आवश्यकता रहेन रहेछ, त्यस्तो अखण्ड दियो हामीभित्र जलिरहेको छ। र त्यो दियोको दर्शन हामीले कहिले गर्ने? बाहिरको घिउ सलिदो माचिसको आवश्यक पर्छ, त्यसको दर्शन त हामीले बाहिरको ज्योतिको दर्शन त हामीले गरिरहेको छौँ। हेर्नुहोस्, सनलाइट मुनलाइट फायर लाइट एन्ड डिमन लाइट भनिन्छ, चार प्रकारको लाइट बताएको छ। एउटा सन घामको प्रकाश, सबैले नै त्यसको दर्शन गर्छ, पशु प्राणी जीव जन्तु कीट पतङ्ग सबैले नै घाम उदय भएपछि घामको दर्शन त गरिहाल्यो, अनि चन्द्रमाको दर्शन पनि सबैले नै गर्छन्, सबै प्राणीले गर्छन्, मनुष्य लगाए सबै प्राणीले, भनेदेखि नै अग्निको दर्शन पनि सबैले गर्छन्, तर एउटा दर्शन गर्न सक्दैन पशु प्राणीले। त्यो एउटा दर्शन भनेको, त्यो लाइट भनेको डिमन लाइट हो। त्यो लाइटको दर्शन केवल तपाईँ हामी मनुष्यले मात्रै गर्न सक्छौ, बाँकी पशु प्राणी जीव जन्तु चौरासीको जीवले गर्न सक्दैन त्यसको दर्शन। र त्यस कारण त्यो डिमन लाइटको दर्शन तपाईँ हामीले नै गर्न सक्छौ। र त्यस्तो लाइट, त्यस्तो परम प्रकाश जो हजारवटा सूर्यको बराबर पनि गर्न नसक्ने, त्यस्तो प्रकाश तपाईँ हामीभित्र फैलिएको रहेछ, जलेको रहेछ त्यो अखण्ड दियो। कै दर्शन आज भगवान बुद्धले गर्नुभएको थियो, राजा लुम्बिनीमा अखण्ड दियोको एउटा प्रतीक त्यहाँ राखिदिनु भएको छ उदाहरण। भनेदेखि आज नाम नजाने किन हामीले त्यो लाइटको दर्शन गर्न सक्दैनौ? आदरणीय श्रोता बन्धु, त्यो लाइटको दर्शन गर्नका लागि तपाईँलाई नामको आवश्यक हो। तर त्यो नाम के हो, त्यो नामलाई जान्नको लागि हामी समयको तत्त्ववेत्ता सद्गुरुको खोजी त गर्नै पर्छ, उहाँको शरण त जानै पर्छ। अर्जुनले पनि कृष्ण जस्तो गुरु पाउनु भयो, त्यो द्वापर युगमा उहाँको शरणगत हुनुभयो, तब अर्जुन पनि कायर अर्जुन पनि वीर बनेका थिए। भनेदेखि आज तपाईँ हामी पनि अर्जुन बन्नको लागि हामी पनि त्यस्ता सद्गुरु
जो कि हजारों सूर्य को बराबर पनि गर्न नसके त्यस्तो डिमन लाइट को दर्शन गराउने वाला प्रभु को सर्वव्यापक नाम को बोध गराउने वाला हर जगह रमन गर्ने राम को दर्शन गराउने वाला सद्गुरु को आज हामीले पनि खोजी गर्न नित्यन्त आवश्यक छ भन्दै आदरणीय श्रोता बन्धु हजुरले यो नामलाई खोजौ जानौ भन्दै यहाँबाट बिदा लिन्छु। यहाँको दिन आजको शुभ रहोस्। हरिम।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: दाया बाया नहेरे के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नंबर 082-520-947। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुशीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-480-002 र मोबाइल नम्बर 98578-23-971।
8: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
9: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44683 र 98478-64770। सेवा गर्ने मौका दिनुहोस्।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।